लोक भाकाको मिठास, नेपाली मनको आवाज। तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको

ओम श्री साईराम, आज सेप्टेम्बर 12 तारिक 2026 को लागि श्री सत्य साई बाबाको दिव्य सन्देश यस प्रकार छ। प्रत्येक आध्यात्मिक साधना भूस हटाउने र गुदी भेटाउने तर्फ उन्मुख हुनै पर्दछ। ओम श्री साईराम।

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

0: नमस्कार, म लोक तथा दोरी गायक विनय खत्री।
1: गालैमा खोटी छुम्की एकचोटि, गालैमा खोटी छुम्की एकचोटि, बरिदै रसिलो गालैमा।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नानीहरूको महान चार हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तीज कोसेली बजारमा आइसकेको छ, मादालु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ। यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नुभएको छ। भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादालु तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइस म यहाँ समक्ष छोड्दैछु। युएलाई कर्मठोलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस्त, नमस्कार।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको स

0: ढाकाको मिठास नेपाली मन खुनुन्छ नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज
1: सुपर नानी बाबु
2: तिमीहरू आइपुग्यो आज स्कुलमा के सिक्यो त
3: हजुरआमा आज मिसले दाँतको सरसफाई कसरी गर्नुपर्छ भनेर पढाउनु भयो दाँत माझ्ने तरिका सिकाउनु भयो थाहा छ हजुरआमा हामीले सधैँ दिनको दुई पटक दाँत माझ्नु पर्छ रे बिहान र बेलुकी
4: दुई पटक रे
3: मलाई त कस्तो अल्छी

0: लाग्छ, म त ब्रस नगर्ने। मिसले भन्नु भएको दाँत माझेन भने दाँत किराले खान्छ रे। ऊ यो पुन्टेले पनि त दाँत माझ्दैन। के हो त्यो?
1: आइसक्रिम आयो, आइसक्रिम, मिठो मिठो आइसक्रिम।
0: के हो त्यो? आहा, आइसक्रिम। हजुरआमा आइसक्रिम किनिदिनुहोस् न।
2: हुन्छ हुन्छ,
1: मिठो मिठो आइसक्रिम।
0: हजुरआमा मलाई दुईवटा।
2: हुन्न बाबु, धेरै गुलियो खायो भने दाँत बिग्रिन्छ। बिहान बेलुकी सुत्न अगाडि राम्ररी दाँत माझ्ने गर्नुपर्छ।

0: बाबुलाई धेरै गाह्रो भयो जस्तो, अब के गर्ने होला।
1: शाबास पुन्ते, यो हेर्नुहोस् त हजुरआमा, यहाँ दाँतको उपचार गराउने बारे लेखेको छ, हामी नि बाबुलाई यही लगाऊ।
0: ए हो र नानी, हुन्छ हुन्छ, तिमीले ठिक भन्यौ, हामी अहिले जाउँ।
2: बाबु, तिमीले ब्रस राम्ररी गर्ने गरेको छ कि छैन, अनि दिनको दुई पटक ब्रस गरेको छौ कि छैनौ?
1: छैन डाक्टर अंकल।
2: थाहा छ तिमीहरूलाई, यदि हामीले दाँत राम्ररी माझेनौ भने हाम्रो दाँतमा किटाणु पर्छ।
1: यो किटाणु भनेको के हो?
2: लाओ, म तिमीहरूलाई किटाणुको संसारमा लैजान्छु। यो तिम्रो दाँत हो, यदि तिमीले आफ्नो दाँत सफा राखेनौ भने दाँतको कुना कुनामा फोहोर थुप्रिन्छ र जहाँ फोहोर हुन्छ त्यहाँ किटाणु जन्मिन्छ।
3: किटाणु मेरो नाम, दाँत खाने मेरो काम। किटाणु मेरो नाम, दाँत खाने मेरो काम। ए माइला, ए साइला, ए हरके।

ले हाम्रो दाँत कसरी नडराउ नानी किटाणुसँग लड ब्रस र दन्त र दाँतमा मजाले बिस्तारै तल माथि दायाँ बायाँ गर्दै ब्रस गर हतार नगर

0: नमस्ते नानी बाबु।
1: मिस ए।
0: वाह बाबु, तिम्रो दाँत कस्तो चम्केको।
1: बाबुले डाक्टर अङ्कलले भने जस्तै राम्ररी दाँत माझ्यो अनि सबै किटाणु भाग्यो। हो मिस, अब त मेरो दाँत पनि दुख्दैन।
0: शाबास। तिमीहरू पनि सधैँ बिहान बेलुकी सुत्न अगाडि राम्ररी दाँत माझ्ने गर्नुपर्छ। चकलेट, आइसक्रिम, मिठाई जस्तो गुलियो चिज धेरै खानु हुँदैन। यस्तो खानेकुराले किटाणुहरू बढाउन अझ मद्दत गर्छ र दाँत दुख्न थाल्छ। त्यही भएर दिनको दुई पटक राम्ररी दाँत माझ्नाले हामी यी किटाणुबाट बच्न सक्छौँ अनि सबैको दाँत बाबुको जस्तो स्वस्थ, सफा र चम्किलो हुन्छ।
1: वाह, मेरो मन पर्ने चरा। बाहिर सुन्छ।
0: ल हेर, अहिलेसम्म सुतेको छैन तिमीहरू। ल छिटो सुत नानी बाबु।
1: हुन्छ हजुरआमा।

0: नमस्ते नानी बाबु। तपाईहरूलाई यो जादुई चिडियाखानामा स्वागत छ। हाम्रो चिडियाखानाको सबभन्दा ठुलो जनावर हात्ती हो। उसको नाम राजकुमारी हो। हात्तीले आफ्नो सुँडले खाना टिपेर खान्छ। नडराउ नानी बाबु, राजकुमारीले तिमीहरूलाई नमस्ते भनेको हो।
1: नमस्ते राजकुमारी।

यी बाँदरहरू धेरै होसियार हुन्छन्। यिनीहरू हामी मानिसले जस्तै हातले खाना समाउने र खाने गर्छन्।

0: सुन्यो तिमीहरूले, बाघ घर जाँदैछ।
1: बाघ?
0: बाघ एक बलियो र साहसी जनावर हो। यो मांसाहारी जनावर। बाघको शरीरमा पहेँलो कालो थर्साहरू हुन्छन्, जसले यसलाई अरू जनावरहरू भन्दा फरक बनाउँछ। अब म तिमीहरूलाई जङ्गलको राजा देखाउँछु।
1: जङ्गलको राजा?
0: सिंहलाई जङ्गलको राजा भनिन्छ। यसको शरीर ठूलो र दाँत नङ धारिलो हुन्छ। सिंह प्राय समूहमा बस्छ, जसलाई झुण्ड भनिन्छ।

0: चरा हो। यसको प्वाख रङ्गीन हुन्छ अनि यही प्वाख फैलाएर नाच्दा मयूर झनै राम्रो देखिन्छ। ल भन त नानी बाबु, हाम्रो देश नेपालको राष्ट्रिय चरा कुन हो?
1: मलाई थाहा छ, डाफे हो।
0: स्याबास बाबु, ऊ हेर त डाफे। डाफे हिमाली क्षेत्रका जङ्गलहरूमा पाइन्छ। यसलाई अङ्ग्रेजीमा हिमालयन मोनाल भनिन्छ। यसको सुन्दर रङ्गीन पखेटा

0: तिमीहरूले कछुवा र खरायोको कथा सुनेका छौ?
1: सुनेका छौ।
0: कछुवा एक ढिलो हिँड्ने जनावर हो। यसको शरीर कडा सेलले ढाकेको हुन्छ। यो सेलले कछुवालाई शत्रुहरूबाट बचाउँछ। कछुवा ढिलो छ तर धेरै मेहनती हुन्छ। ऊ कहिले हार मान्दैन। अनि यो चाहिँ खरायो, सानो चञ्चले जनावर। खरायोको लामो कान र निकै बलिया खुट्टाहरू हुन्छन्, जसले गर्दा ऊ छिटो छिटो कुद्न र उफ्रिन सक्छ। खरायोले हामीलाई फुर्तिलो र चलाक हुन सिकाउँछ।
1: गैडा
0: नानी, यो गैडा त हो, तर यो प्राय पानीमा बस्ने भएकोले यसलाई जल गैडा भनिन्छ। यसको शरीर भारी र छाला बक्लो हुन्छ। यो धेरै समय पानीमै बस्छ र राति घाँस खान बाहिर निस्कन्छ। अनि यो हो जमिनमा बस्ने गैडा। यो बलियो र ठुलो जनावर हो, जसको नाकमा खाग हुन्छ। गैडा हाम्रो देश नेपालको एक महत्त्वपूर्ण वन्य जन्तु हो। यसलाई हामीले संरक्षण गर्नुपर्छ। अनि यो चाहिँ हाम्रै प्यारी मिठु सुगा। धेरै चलाक चरा हो। यसको आवाज पनि धेरै सुरिलो हुन्छ। सुगाले मानिसले जस्तै आवाज निकालेर नक्कल गर्न सक्छ। मिठु, सबैलाई नमस्ते भन त।
2: नमस्ते नानी बाबु।
1: नमस्ते मिठु।
0: आजलाई यति नै। अर्को पटक फेरि नयाँ नयाँ जनावरसँग भेटघाट गरौँला।
1: यो जारी चिडियाखानामा त कति रमाइलो। ये
0: ओहो नानी बाबु, तिमीहरू उठ्यौ? गुड मर्निङ।
1: गुड मर्निङ हजुर बाबा।
3: आज शनिबारको दिन तिमीहरूको हजुरबुवाले तिमीहरूलाई कतै घुमाउने सोच्दै हुनुहुन्छ।
0: थाहा छ तिमीहरूलाई म कता घुमाउन लाँदैछु।
1: कता हजुरबुवा?
0: आज हामी जाँदैछौ चिडियाखाना।

0: ल आजदेखि तिमीहरूको गर्मीको बिदा सुरु भयो है। यो विधामा नयाँ कुरा सिक्ने, घरमा सबैलाई मदत गर्ने, होमवर्क नि गर्ने अनि नयाँ साथी बनाउने।
1: हुन्छ मिस।
2: अरे राजू,
3: मेरो त स्कुलमा गर्मीको छुट्टी सुरु भयो, त्यही भएर मामा घर घुम्न आएको। यी हेर त मैले तिमीहरूलाई सहरबाट के ल्याइदिएको छु। यी यो चिप्स, यो चकलेट अनि मिठो जुस ललियो।
4: हाम्रो पनि आजदेखि स्कुल छुट्टी राजु, अब हामी सँगै खेल्ने है।
3: हुन्छ, मलाई त खेल खेल्न एकदम मनपर्छ।
4: तिमलाई कुन खेल खेल्न मनपर्छ?
3: मलाई त फुटबल एकदम मनपर्छ।
4: ए हो र, मलाई पनि। जाउँ, हामी अहिले बाहिर खेल्न जाउँ।
3: बाहिर? बाहिर जानै पर्दैन, यो मेरो मोबाइलमा सबै खेलहरू छ, म त सुत्ती सुत्ती सबै खेल खेल्छु। खेल

0: ओहो नानी बाबु, कति ज्ञानी भएको तिमीहरू। हाम्रो बारीमा मिठो मिठो आँप फलेको छ, तिमीहरू गएर आँप टिपेर खाऊ। जाऊ नानी बाबु।
1: आहा, आँप हुन्छ हजुरबुबा, हामी राजुलाई नै लैजाउँ न। राजु, राजु।

0: 빠가빠가 갓디지레이니가
1: 가네 가네 늦나

0: गर्छ राजु? राजु तिमीलाई के भयो? किन यति थाकेको?
1: मलाई त पुन्टेलले लकेटेर दौड्नै सकेन।
0: पुन्टेले केही गर्दैन, तिमीसँग जिस्केको होला। थाहा छ राजु, हजुरआमाले हामीलाई भन्नुभएको, धेरै बाहिरको खानाले हाम्रो शरीर मोटाउन थाल्छ रे, हामी चाँडै रोगी हुन्छौँ, अनि थोरै हिँडडुल गरे पनि चाँडै थाक्छ रे। हो, हजुरबुवाले नि भन्नुभएको मोबाइल नि धेरै चलाउनु हुन्न भनेर। अब तिमी पनि यो बाहिरको खानेकुरा खाने कम गर, अनि मोबाइलमा खेल खेलेको साटो साँच्चीकै खेलहरू हामीसँग खेल्ने बानी बसाऊ। म तिमीलाई हाम्रो साथीहरूसँग भेटाउँछु।
1: हुन्छ।
0: एक, दुई, तिन। हामीलाई हाम्रो मिसले यो विधामा नयाँ कुरा सिकेर आउनु भन्नुभएको थियो, त्यही भएर आजदेखि हामी सबैजना व्यायाम गर्न सिक्दैछौँ। राजु तिमी पनि हामीसँग व्यायाम गर्न सिक्छौ?
1: के हो यो व्यायाम भनेको?
0: व्यायाम भनेको एक्सर्साइज हो।
1: हुन्छ बाबु,

0: तिम्रो लागि।
1: तिमीहरूलाई धन्यवाद यस्तो राम्रो कुरा सिकाइदिएकोले। अब म पनि सहर गएर सबै साथीहरूलाई एक्सरसाइज सिकाउँछु।
0: राजु, अब तिमी कहिले गाउँ घुम्न आउने?
1: अर्को वर्ष फेरि स्कुलमा छुट्टी हुन्छ, त्यो बेला आउँछु अनि सँगै फुटबल खेलौला।
0: मोबाइलमा फुटबल खेल्ने भनेको?

त शनिबार स्कुल नै जानु पर्दैन, कस्तो मजा आहा। पुन्टे किन यस्तो भुकेको होला कुन्नी? के भएछ पुन्टेलाई?

ओहो, यहाँ त सानो सानो कति राम्रो कुकुर रहेछ। तर हेर त बाबु, उनीहरूलाई कस्तो गाह्रो भइरहेछ। आमा कुकुर कस्तो दुब्लो पातलो, कति दिन भइसक्यो होला उनीहरूले खान नपाएको। त्यसो भए हामी घर घर खानेकुरा लिएर आऊ। ल जाऊ।

0: छैन, सामानहरू कता हराएछ, चिउरा नि छैन, दुध नि सक्यो।
1: होइन, कता हराएछ मेरो चकटी?
0: यहाँ त चिउरा दुध सबै सक्यो त, तपाईँले सबै खानुभयो कि क्या हो?
1: यति धेरै चिउरा म कहाँ खान सक्छु र, बरु मेरो चकटी चाहिँ कता हरायो?
2: हजुरबा, हजुरआमा, यो सब हामीले गरेका हौ।
1: किन, के भयो र नानी बाबु?
2: आउनुहोस्, हामी तपाईँहरूलाई केही देखाउँछौ। हजुरआमा, यी बिचरा कुकुरहरू यतिकै थियो, खान बस्न केही थिएन। हामीलाई धेरै माया लाग्यो अनि घरबाट खानेकुरा न्यानो कपडा राखिदिएको। तपाईँको चकटी पनि हामीले कुकुरलाई नै दिएको हो। त्यति मात्रै हो, हामीले घरबाट अरू केही लिएर आएको छैनौ।
1: अरे, किन डराएको? तिमीहरूले त झन् कति राम्रो काम गरेको। यति सानो सानो कुकुरहरूलाई यस्तो जाडो भइरहेको बेलामा तिमीहरूले झन् मदत गरेको हो। अनि कुकुरहरूको नाम चाहिँ तिमीहरूले के राख्यौ नि?
2: हजुर बुबा, हामीले यसको नाम राखिसक्यौँ। आजदेखि यसको नाम टिङ्कु हो।
0: शाबास, तिमीहरूले धेरै राम्रो काम गर्यो। बरु कुकुरहरू धेरै सानो सानो छन्, फेरि पानी परिहाल्यो भने, हराइहाल्यो भने के गर्ने होला?
1: यसको चिन्ता नगर, मसँग एउटा उपाय छ।

0: अहिले हाम्रो गाउँ धेरै राम्रो भइसकेको छ। हरियाली जताततै, सरसफाइ पनि त्यति नै छ।
1: हो, तपाईँले ठिक भन्नुभयो।
0: तर एउटा कुरा नि, यो भुसा कुकुरहरूले साह्रै दुःख दिएको छ। कुकुरहरूले गर्दा टोलै फोहोर देख्यो।
1: कुकुरहरू भनेको त मानिसको साथी जस्तै हो, उनीहरूलाई हामीले नहेरे अरू कसले हेर्छ?
0: मलाई त खासै कुकुर मन पर्दैन। घरमा भएको एउटा कुकुर पनि बाहिर पठाइसके। मलाई त आनन्दै छ। मरे मरे मरे मरे नि।
1: गुहार गुहार, यहाँ मान्छे नदीमा खसेछ, के गर्ने होला? गुहार गुहार,
0: बचाओ बचाओ।

0: म त आज खोलाले बगाइहाल्छु बन्धानेको। नानी बाबु तिमीहरूलाई धेरै धेरै धन्यवाद।
1: बाजे तपाईँलाई हामीले होइन, पुन्टे र टिङ्कुले बचाएको हो।

0: जसलाई तपाईँले फोहोर गर्यो भनेर घरबाट निकालिदिनुभयो, आज उसैले तपाईँको ज्यान बचायो। हेर्नुभयो त कुकुर भनेको कति वफादार हुँदो रहेछ।
1: मबाट ठुलो गल्ती भयो खैरे, मलाई माफ गरिदेऊ। अबदेखि मबाट यस्तो गल्ती कहिल्यै हुने छैन।

0: टिङ्कु अब तपाईँको मात्र होइन, हामी सबैको परिवार भइसकेको छ।
1: पहिला कोही थिएन, तर अब सबले उसलाई माया गर्छ। उसको अब दुईवटा परिवार भइसक्यो। छिमेकी बाजे र हामी मिलेर टिङ्कु र उसको बच्चाहरूको हेरचाह गर्छौ। पुन्टेलाई त बच्चाहरूसँग खेल्न एकदम मन पर्छ। हामीले कुकुरको डाक्टरलाई नि बोलायौ, उनीहरूलाई दिनुपर्ने औषधि सुई सबै दियौ। अब हाम्रा सबै कुकुरहरू स्वस्थ र निरोगी छन्।

0: वर्षको तिहार हामी सबैको लागि एकदम रमाइलो भयो।
1: यसपालि कुकुर तिहारमा हामीले पुन्टे, टिङ्कु र ससाना बच्चाहरू सानी, प्यारी र जुनीलाई नि पूजा गर्यौं।

0: आज म मेला जाँदैछु, भरे बेलुकी मात्र फर्कन्छु। तपाईँ खेत राम्ररी जोत्नु है, अनि नानी बाबु चाहिँ कता गएछ फेरि?
1: यसको नाम जुनु, अनि यसको नाम छुनु, अनि यसको नाम भुन्टे।
0: ए, यिनीहरू यहाँ पो रहेछ। ल, आज म मेला जाँदैछु, तिमीहरू ज्ञानी भएर बस्नु है।
1: हस् हजुरआमा, घर फर्किँदा मिठो मिठो खाने कुरा ल्याइदिनुहोस् है।
0: हुन्छ हुन्छ। ओहो मेरो कालो, ल खाऊ। ल, आज खेत राम्ररी जोत्नु है।
2: लहर यो त सुतेर पो बसेछ। ल उठ काले, छिटो उठ। अझ भनेको मान्दैन, छिटो उठ भनेको।

0: ल आज त काम हुँदैन जस्तो छ। आइया कम्मरै दुख्यो।
1: हजुरबुवालाई त कस्तो गाह्रो भयो जस्तो छ। कालेले पनि खेत जोत नै मानेन। त्यसो भए अब के गर्ने त? एउटा उपाय छ, हामी सबैजना मिलेर खेत जोतौँ। तर हामी त सानो सानो नानी बाबु, कसरी खेत जोत्ने होला है? बल र बुद्धि दुबै लगाएर। पुन्टे ए पुन्टे ये पुन्टेले पनि हाम्रो मद्दत गर्छ। जाऊ पुन्टे, हाम्रा बल बुद्धि दिने पौष्टिक खानेकुरा लिएर आऊ।

0: आज त सबै खेत जोत्न सक्यो। अनि खोइ त तिमीहरूको हजुरबुवा,
1: आजको दिन त खत्तमै भयो, केही काम भएन। यो कसरी भयो, के हो यो?
0: आज त धेरै काम गर्नु भएको रहेछ, थाक्नु भयो होला नि।
2: हजुरआमा, आज हामी सबै मिलेर काम गरेकोले खेत जोत्न सकेको हो। हो हजुरआमा, हामीले बल र बुद्धि दुवै लगाएर सबैजना मिलेर काम सकायो। काले र पुन्टेले त धनै धेरै मेहनत गर्यो।
0: शाबास तिमीहरूलाई, यसरी नै सधैँ मिलेर काम गर्नु पर्छ, अनि मात्र काम सफल हुन्छ। पुन्टे, काले, तिमीहरू त असाध्यै ज्ञानी भएछौ। ल ल्याऊ, तिमीहरूलाई मिठो मिठो खानेकुरा ल्याइदिएको छु।
1: कसरी भएको यो?

0: कस्तो फोरी देखेको, जाऊ घर नुहाऊ।
1: नाइ, कस्तो जाडो छ, म ननुहाउने।
0: त्यस्तो भन्नुहुन्न, हामीले आफ्नो कपालको सरसफाइमा ध्यान दिएनौ भने कपालमा सानो सानो जुम्रा पर्छ, अनि स्कुलमा तिमीलाई सबैले जिस्काउन थाल्छ।
1: म त स्कुलमा टोपी लाएर जान्छु, कसैले देख्दैन।
2: जुम्रा हाम्रो नाउँ, फोहोर कपाल हाम्रो ठाउँ। जुम्रा हाम्रो नाउँ, फोहोर कपाल हाम्रो ठाउँ। ए माइला, ए काइला, ए हर्के, ए बिर्के। जुम्रा हाम्रो नाउँ, फोहोर कपाल हाम्रो ठाउँ। जुम्रा हाम्रो नाउँ, फोहोर कपाल हाम्रो ठाउँ। कपाल हाम्रो जङ्गल, हामी जङ्गलको राजा। कपाल हाम्रो जङ्गल, हामी जङ्गलको राजा। दिनभरि लुक्का मारी राति हुन्छ पार्टी। जुम्रा पार्टी, जुम्रा पार्टी, जुम्रा पार्टी। आओ साथी हो, यो फोहोर बच्चाको टाउकोमा जुम्रा पार्टी गरौँ।
3: हेलो बाबु।
4: हाँ?
3: जाडोमा अल्छी भएर नुहाएन भने टाउकोमा यसरी जुम्रा पर्छ, अनि स्कुलमा तिमीलाई सबैले फोहोरी भन्छ। बाबु, के तिमी फोहोरी बच्चा हो?
4: हाँ? होइन होइन, म फोहोरी होइन, म अहिले राम्रै नुहाउँछु, सफा भएर देखाउँछु।
3: शाबास।

0: कपाल नियमित धुनु एकदम जरुरी छ। दिनभरि धुलो पसिनाले कपाल फोहोर हुन्छ, त्यही भएर हप्तामा कम्तीमा 2-3 पटक कपाल धुनु राम्रो बानी हो।
1: वाह बाबु, तिमी त कति ज्ञानी भएछौ।
2: अब मेरो कपाल सफा भयो। ये!
3: You are listening Global Online Radio, the real sound of life.
4: स्याल र काग। एक दिन एउटा काग खानेकुराको खोजीमा यता उता घुमिरहेको थियो। त्यति नै बेला उसले भुइँमा एउटा रोटीको टुक्रा भेट्छ।

0: छ र उसले त्यो रोटीको टुक्रालाई आफ्नो चुच्चामा च्यापेर एउटा रुखको हाँगामा गएर बस्छ। त्यहीबाट एउटा स्याल पनि कतै गइरहेको थियो। उसलाई पनि धेरै भोक लागेको थियो। त्यति नै बेला स्यालको नजर रुखको हाँगामा बसेको कागमा पर्छ। उसले कागको चुच्चोमा रोटीको टुक्रा देख्छ। रोटीको टुक्रा देखेर स्याल एकदमै खुसी हुन्छ र जसरी पनि त्यो रोटीको टुक्रा खाएर आफ्नो भोक मेटाउने बारेमा ऊ विचार गर्न थाल्छ। उसले सोच्न थाल्छ कि यदि कुनै तरिकाबाट त्यो कागको मुखबाट रोटीको टुक्रा भुइँमा खसाल्न सकियो भने त रोटीको टुक्रालाई सजिलै खान सकिन्छ। त्यसपछि अचानक स्यालको दिमागमा एउटा योजना आउँछ र ऊ कागको छेउमा गएर भन्न थाल्छ।
1: अरे कागजी, तपाईँ यहाँ हुनुहुन्छ? तपाईँलाई मैले कहाँ कहाँ खोजिन। तपाईँको बारेमा मैले जति सुनेको थिएँ, तपाईँ त भन्दा नि धेरै सुन्दर हुनुहुँदो रहेछ। म त तपाईँको र तपाईँको आवाजको प्रशंसा सुनेर लट्ठै भए। तपाईँको मिठो स्वर सुन्नको लागि म धेरै दिनदेखि तपाईँलाई खोजिरहेको थिएँ। एकपटक तपाईँको मिठो स्वर सुन्न पाएदेखि मेरो आजको दिन धेरै राम्रो हुने थियो। मेरो ठुलो मनोकामना पुरा हुने थियो।
0: स्यालको मुखबाट आफ्नो स्वरको प्रशंसा सुनेर काग मनमनै निकै खुसी हुन्छ। उसले आफ्नो बारेमा यस्तो प्रशंसा कहिल्यै कसैबाट सुनेकै थिएन। ऊ त्यो स्यालको मिठा मिठा कुरामा फस्छ र केही नसोचिकन गीत गाउनको लागि मुख खोल्छ। कागले मुख खोल्ने बित्तिकै उसको मुखबाट रोटीको टुक्रा भुइँमा खस्छ। रोटीको टुक्रा भुइँमा खस्ने बित्तिकै स्यालले रोटीको टुक्रालाई आफ्नो मुखमा च्यापेर त्यहाँबाट भाग्छ। बिचरा काग हेरेको हेरै हुन्छ। उसलाई आफ्नो मूर्खता देखेर पछुतो लाग्छ। चलाक स्यालले झुटो प्रशंसा गरेर कागलाई मूर्ख बनाउँछ र फाइदा उठाउँछ।
2: अहिले सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।
0: बादर र गोही। धेरै वर्ष पहिले एउटा खोलाको किनारमा रहेको जामुनको रुखमा एउटा बाँदर बस्ने गर्थ्यो। त्यो रुखको जामुन धेरै मिठो थियो। बाँदर जामुन खाँदै मजाले दिनहरू बिताउने गर्थ्यो। एक दिन एउटा गोही खानेकुराको खोजी गर्दै त्यहाँ आइपुग्छ। जामुनको रुखमा बसेर जामुन खाँदै गरेको बाँदरलाई देखेर गोहीले भन्छ,
3: ए बाँदर साथी, के खाँदैछौ तिमी? मलाई पनि देऊ न, धेरै भोक लागेको छ। मैले नदी पुरै घुमिसके तर खानेकुरा कतै पनि भेटिन।
1: यो जामुन हो साथी, लेऊ, आफ्नो भोक मेटौ। यो धेरै मिठो छ, यो लेऊ, अझै खाऊ।
0: त्यो दिनदेखि गोही र बाँदर मिल्ने साथी भए। गोही दिनहुँ खोलाको किनारमा आउने गर्थ्यो र खाँदै घन्टौसम्म कुरा गर्ने गर्थे। गोहीले त्यो बाँदरलाई आफ्नो पिठ्युमा बस नदी वरपर घुम गर्थ्यो। यसरी नै दिनहरू बित्दै गए। दिन गोहीले आफ्नो श्रीमतीका लागि पनि केही जामुन लिएर जाने निर्णय गर्यो र गोहीले बाँदरलाई भन्यो,
3: साथी, के तिमी मेरो लागि केही अझै जामुन टिपिदिन सक्छौ? मेरो श्रीमतीको लागि पनि अलिकति लगिदिनु पर्यो।
1: किन नसक्नु नि साथी, ले लेऊ, भाउजूलाई पक्कै मन पर्नेछ।
0: गोही घर गयो र बाँदरले दिएको जामुन आफ्नी श्रीमतीलाई दियो। उसले आफ्नी श्रीमतीलाई त्यो जामुनको रुखमा बस्ने बाँदर र उसको मित्रताको बारेमा पनि बतायो। गोहीकी श्रीमतीले जामुन खाई। उसलाई त्यो जामुन धेरै मिठो लाग्यो। उसले सोचे कि हरेक दिन यस्तो मिठो मिठो जामुन खाने बाँदरको कलेजो झन कति मिठो होला। गोहीकी श्रीमतीले अब जसरी पनि बाँदरको कलेजो नखाई नछोड्ने निर्णय गरी। त्यसपछि उसले गोहीलाई भनी,
1: के तपाईँ मेरा लागि त्यो बाँदरको कलेजो लिएर आउन सक्नुहुन्छ? म उसको कलेजो खान चाहन्छु।
3: यो के भन्दैछौ तिमी?
1: त्यो बाजारले हरेक दिन यस्तो मिठा मिठा जामुन खाने गर्छ, सोच्नुहोस् त।

0: उसको कलेजो कति मिठो होला।
1: होइन होइन, म यो गर्न सक्दिनँ, ऊ मेरो साथी हो।
0: तपाईँले जसरी पनि ल्याउनु पर्छ, ल्याउनु भएन भने मेरो मरेको मुख देख्नुहुनेछ।
2: गोहीकी श्रीमती निकै जिद्दी थिए। उसको जिदको अगाडि गोहीले हार खायो र बाध्य भएर ऊ बादर भएको ठाउँमा गयो र भन्न थाल्यो,
1: तिम्री भाउजूलाई तिमीले दिएको जामुन धेरै मन पर्यो, ऊ तिमीसँग भेट्न चाहन्छिन्, के तिमी मसँग जान सक्छौ?
0: किन नसक्नु साथी, हिँड जाउँ।
2: बाँदरले पनि आफ्नो साथीलाई विश्वास गर्दै उसको पिठ्यूमा सवार भयो। गोही उसलाई लिएर आफ्नो घरतिर अघि बढ्यो। दुवै जना नदीको बीचमा पुगेपछि गोहीले सोच्यो कि अब बाँदरलाई सही कुरा भन्दा पनि केही फरक पर्नेवाला छैन।
1: बाँदर साथी, मलाई माफ गर।
0: किन साथी, के कुराको माफी?
1: मेरी श्रीमती तिम्रो कलेजो खान चाहन्छिन्, तिमी हरेक दिन मिठा मिठा जामुन खाने गर्छौ, त्यसैले उसलाई लाग्छ कि तिम्रो कलेजो पनि धेरै मिठो होला।
2: गोहीको कुरा सुनेर बाँदर आत्तियो। उसलाई गोहीसँग धेरै रिस उठ्यो, तर त्यो समय रिस देखाउने होइन, बुद्धि प्रयोग गर्ने थियो, किनकि अब ऊ नदीको बीचमा थियो र ऊ चाहेर पनि भाग्न सक्दैन थियो। त्यसैले अब बच्ने एउटै मात्र उपाय थियो, आफ्नो चलाखी र बुद्धिको प्रयोग गर्नु। बाँदर बुद्धिमान थियो, तुरुन्तै उसको दिमागमा आफ्नो ज्यान जोगाउने एउटा उपाय आयो र उसले मुस्कुराउँदै गोहीलाई भन्यो,
0: अरे ठिकै छ नि साथी, तर तिमीले यो कुरा मलाई पहिले किन नभनेको? तिमीलाई थाहा छैन, हामी बाँदरहरू आफ्नो कलेजो साथमा लिएर हिँड्ने गर्दैनौ। मैले पनि मेरो कलेजो जामुनको रूपमा सम्हालेर राखेको छु, तिमीले पहिले भनेको भए सँगै लिएर आउँथे नि।
1: ए हो र?
0: हो नि, लु छिटो फर्क्यौ, रुखबाट मेरो कलेजो लिएर आऊ। बिना कलेजो गयो भने फेरि भाउजू रिसाउनु होला।
2: यति भन्दै गोही फर्कियो र जामुनको रुख भएतिर लाग्यो। गोही नदीको किनारमा पुग्ने बित्तिकै बाँदर उफ्रेर जामुनको रुखमा चढ्यो अनि आफ्ना सारा रिस गोहीलाई पोख्यो।
0: अरे मूर्ख, तँलाई त्यति पनि थाहा छैन कि कुनै पनि प्राणीको कलेजो उसको शरीरमा नै हुन्छ। धोकेबाज, विश्वासघाती, गइहाले यहाँबाट, तँ साथीको नाममा कलङ्क होस्।
2: बाँदरको यति कुरा सुनेपछि गोही निकै लज्जित भयो अनि निराश मन लिएर त्यहाँबाट हिँड्यो। त्यसैले हामी कुनै पनि समस्या परेको बेला आत्तिनु हुँदैन, आफ्नो धैर्यता र बुद्धिको प्रयोग गरेर त्यो समस्याबाट बच्ने उपाय सोच्नु पर्छ र आफ्नो साथीलाई कहिले धोका दिनु हुँदैन।
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, A Real Sound of Life।

0: दशमी नमस्कार, म ठाकुर बेलवासी। कार्यक्रम पुनश्चमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीले जलवायु न्यायका बारे कुराकानी गर्छौँ। कुराकानीका लागि एकजना वातावरणविद एवं पूर्व न्यायाधीश डाक्टर रवि शर्मा अर्याललाई आमन्त्रण गरेका छौँ। हामी सँगै हुनुहुन्छ पूर्व न्यायाधीश तथा वातावरणविद डाक्टर रवि शर्मा अर्याल, उहाँलाई स्वागत गरौँ। डाक्टर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। लामो समयदेखि यहाँ जलवायु न्यायका क्षेत्रमा काम गरिरहनु भएको छ, विज्ञताका कारण बेहोर्नुपर्छ अब यसैलाई जल अलिकति बुझियो।
1: अब यसको लागि कस्तो हुन्छ भने अब बिलले बढी चाहिँ एउटा अन्याय भएर त्यो अन्याय भएन र क्लाइमेट चाहिँ जस्टिस हुनुपर्छ। अर्थात् जस्तो जसरी कानुनमा एउटा वातावरण कानुनमा एउटा के छ भने यो जसले चाहिँ काम गर्छ त्यो जसले जसको कारणले गर्दा त्यो असर परेको हुन्छ त्यसले पे गर्नुपर्छ। पोल्युटर पे प्रिन्सिपल पनि हुन्छ, पोल्युसनमा हेर्ने
0: वातावरण प्रदूषण जसका कारण हुन्छ
1: उसले पे गर्नुपर्छ भने पोल्युटर पे प्रिन्सिपल
0: पनि अन्तर्राष्ट्रिय प्रिन्सिपल
1: एकदम स्थापित प्रिन्सिपल हो। भने जस्तै यो क्लाइमेट जस्टिसमा पनि वातावरणीय न्याय पर्नुपर्छ, किनभने तपाईँको वातावरणमा जस्तो नेपालले अहिले उत्सर्जन गर्ने ग्यासकै कुरो गरौँ न, नेपालले अहिले विश्वमा उत्सर्जन भएको हरित यो ग्रिन हाउस ग्यास हरित ग्यास जुन भन्छौँ यसको त हामीले 0.027 मात्रै पर्सेन्ट हामीले उत्सर्जन गर्छौँ। त्यो पनि हाम्रो तपाईँले हेर्नुभयो हामीले वातावरणमा असर पारेको के भन्दा तपाईँ डाटाहरू हेर्नुभयो, यदि भनौँ न डाटा

0: लागेर अलिकति अनुसन्धान गरेँ कि डकुमेन्ट हेर्नु भने हाम्रो सबैभन्दा बढी पोल्युसन हुने भनेको वाइल्ड फायर रहेछ, वनमा जुन आगो लाग्छ एउटा चाहिँ कृषिबाट छ, कृषिबाट मलाई लाग्छ कृषिबाट कसरी यो मल प्रयोग गर्छौँ, युरिया के अरे युरिया भनौँ कृत्रिम टाइपको चिज त्यसको जुन प्रयोग गर्छौँ या पेस्टिसाइडहरू गर्छौँ जुन चाहिँ किसिमले माटोमा माटोको चाहिँ जुन आफ्नो पना छ त्यो पना जान्छ र त्यसले चाहिँ
1: प्रदूषण
0: निम्त्याउँछ। त्यस्तै वाइल्ड फायर भनेपछि जङ्गलमा जुन आगो लाग्छ हाम्रो कन्ट्रोल नियन्त्रण गर्ने हामीसँग ठुलो साधन छैन, त्यसले गर्दा जुन पर्छ हो हाम्रो चाहिँ योगदान भनेको त्यति हो। अब अरू भनेको भेहिकलहरू अलिअलि छन्, त्यो नगन्ने छ त्यसलाई पनि लगायतका
1: सानो पनि छ,
0: सानो छ। अब डस्ट पोल्युसन होला, अरू किसिमको वायु पोल्युसन, यो हवाइजहाजको अलिअलि पोल्युसन होला, त्यो त मिक्सचर सबै
1: देश
0: नगर्ने छ। विशेष गरी त्यो पनि 0.027 भनेको एकदमै नगर्ने, 1% पनि छ, 1% पनि होइन, आधाको पनि आधा के भन्यो त्यसलाई 0.27 मात्रै भएपछि त्यसले गर्दा हाम्रो यसमा प्रदूषण गर्ने कार्यमा चाहिँ हामीहरू त्यति देन छैन। तर अन्याय पर्ने हिसाबले वातावरणीय न्याय प्राप्त गर्ने हिसाबले वातावरणीय अन्याय चाहिँ हामीलाई बढी परेको छ, किनकि हामी त यो हिमाली राज्य, अब भनौँ न उत्तरतिर त सबै हाम्रा हिमाल छन्, हिमाल अब त्यो हिमाल जुन उत्तरतिर रहेका छन् तिनीहरूलाई इन्ट्याक राख्नलाई त यो जलवायु यो भनौँ न यो जलवायु प्रदूषणले त त्यसलाई नकारात्मक असर पर्छ। अर्थात् यो चाहिँ के छ भने त्यसलाई कन्ट्रोल गर्न त तपाईँको जुन चाहिँ एउटा भनौँ न जलवायु परिवर्तनको कुरो छ, त्यसले चाहिँ त्यो जति बढ्छ जलवायु परिवर्तन जति फास्ट हुन्छ त्यति चाहिँ गर्मीपना बढ्छ, गर्मीपना बढेपछि हिमहरू पग्लिने, ढिका भइरहेका हिमहरू पग्लिने, त्यसपछि नदीहरू पनि अब भाव बढ्ने, अनि फेरि कस्तो हुन्छ भने यसमा चाहिँ हजुरको चाहिने बेला पानी नपर्ने, सुक्खा विपत्ता लाग्ने, परेपछि बाल्टिन खाना जस्तो पानी आउने, यो अहिले जलवायु परिवर्तनको कारणले चाहिँ त्यो एउटा एकदमै असर हाम्रो देशमा पनि देखिया छ अहिले यहाँ। अनि अर्को कुरा खण्डीवृष्टि, जस्तै यहाँ पानी परेको छ, यहाँबाट त पुल तर्नुहोस् पानी नहुन सक्छ होइन, पानी अब हल्का मधुर पहिला त के हुन्थ्यो भने एक किसाबले आधा घन्टा एक घन्टा पानी पर्थ्यो साह्रो हुन्थ्यो, अहिले त कस्तो भने परेको छैन, ठ्याक्क पर्छ एकैचोटि बाल्टी खाना जस्तो पर्छ, त्यसपछि अलि परेको छैन।
1: यो सबै जलवायु परिवर्तनका कारण भइरहेको,
0: सबै जलवायु परिवर्तनको असर हो अर्को अर्थमा होइन। र अब त्यति मात्रै नभएर हामीले हाम्रो जल विद्युत आयोजनाहरूमा जुन किसिमको एउटा सेडिमेन्टेन्स मेन्सन भन्छौँ, जुन सेडिमेन्ट भन्छौँ भनौँ न, यो बालुवा गिट्टी माटो जुन छ नि, अब यो चाहिँ अहिले टनलहरूमा चाहिँ अहिलेको त विशेष किसिमको अब यो हिसाबले बाढी आयो होइन, त्यसको कलमा पनि हामी जाउँला, तर अरू बेलामा पनि पहिलाको जस्तो हाइड्रो पावर चाहिँ को एउटा लङ लास्टिङको हिसाब किताबले अब पछिसम्म राख्दालाई चाहिँ अलि रन अफ द रिभरको समस्या देखिया छ। किन देखिया छ भने त्यो अब टनल पनि कति सफा गर्ने, ड्यामहरू पनि कति सफा गर्ने, माटो त्यतिकै बगाएर ल्याउँछ, ढुङ्गा त्यतिकै बगाएर ल्याउँछ, त्यतिकै रिस्की छ होइन। गर्दाखेरि एउटा आइपिसिसीले चाहिँ करिब 1 दशक अगाडि एउटा रिसर्च गर्दाखेरि उसले के भनेको थियो भने अब यो तालले हो भने अब यो हिमालहरू बिस्तारै सुक्दै जानेछन् भन्ने किसिमको कुरा आयो, धेरै विवाद पनि आयो त्यसमा, तर पछि रिसर्च हेर्दाखेरि क्रमशः सुक्ने क्रम घट्ने क्रम चाहिँ जारी छ, किनभने हाम्रा ती हिमालहरू पहिला सेतै हुन्थे।
1: हिमाल सुक्दै गयो भने यो मानव बस्तीलाई पार्ने असर चाहिँ के होला, कस्तो हुन्छ? त्यो चाहिँ
0: धेरै पार्छ, धेरै असर पार्छ। यो पहिलो सर्वप्रथम त अब हामी यहाँ रहने अब जुन भनौँ न प्राणी जगत छ, बिरुवादेखि लिएर मान्छे समेतलाई,
1: मान्छेको मात्रै कुरा होइन, प्राणी जगतकै,
0: प्राणी जगत
1: बिरुवाको समेत,
0: बिरुवा समेतको नकारात्मक असर पर्छ। अब त्यसपछि अब जलजीवका कुरा गर्नुहोस्, वन्यजन्तुका कुरा गर्नुहोस्, भोटबिराको कुरा गर्नुहोस्, मान्छेको कुरा गर्नुहोस् होइन, यो पानीकै अभाव हुन थालेपछि त अब हामीले समुद्रबाट ल्याएका पानीलाई फिल्टर गरेर,
1: भनेको हिमाल त मानव सभ्यताका लागि प्राण जस्तो पो रहेछ,
0: एउटा वाटर टावर होइन, यो एउटा एक प्रकारको वाटर टावर भन्छ, यो फ्रेस वाटरको टावरकै रूपमा यसलाई लिन्छ र यो एकदमै अब हामीले जसरी अहिले भनौँ न उदाहरणको लागि जमिनभित्र भएको पानीकै रूपमा रहेको पेट्रोलियम पदार्थ खाडी राष्ट्रमा हजुर जानुभयो, त्यो झिकेर उनीहरूले बेच्दैछन् नि, भोलि यो हिमाल रह्यो भने त हामी त्यो हिमालको पानी पनि बेचेर बेच्न सक्छौँ नि, व्यवस्थापन गरेर.
1: एकातिर त्यो भयो, अर्कोतिर यो वर्षा हुने सन्दर्भ समेतलाई त्यसले
0: धेरै
1: असर पार्दो रहेछ,
0: धेरै असर पार्दो.
1: अघि डाक्टर साहबले खण्डे वृष्टिको पनि कुरा गरिदिनु भयो, बेमौसमी वर्षाको पनि कुरा गरिदिनु भयो, त्यो चाहिँ त्यही हिमालमा परेको असर
0: असरको कारणले. कारण के हुँदो रहेछ भने, जस्तो गर्मी हुने बेला अब भनौँ न, अब 22 डिग्री 19 डिग्री सामान्यतः हिमालतिर त 5 डिग्रीको आधारमा हुन्छ, 5 डिग्री भयो भने पहिलिन थाल्छ धेरै टपमा त. त्यसले गर्दाखेरि कस्तो हुन्छ भने, तपाईँको हिमालमा रहेको जुन किसिमको तापमान छ त्यो वृद्धि हुने बित्तिकै त्यो हिमहरू पग्लिन थाल्छ. हिमहरू पग्लिँदाखेरि अब त्यसमा तापमान बढ्ने बित्तिकै के हुन्छ भने, बिस्तारै रिलिज भइराखेको पानी अब तपाईँको तापमान बढ्ने बित्तिकै त घरेर रिलिज हुने भयो. त्यो रिलिज भएपछि त भएका इन्फ्रास्ट्रक्चरमा जुन किसिमले एउटा भनौँ न यो लेभलमा पानी सिँचाइको लागि पानी आउँछ भनेर राखेको, उहाँ त्यो माटो र ढुङ्गाले गएर पुरेपछि त्यो लेभलमा पानी
1: हिमालबाट झर्ने त्यो ओह्रालो झर्दा त्यसको बेग पनि हुने भयो,
0: बेग पनि हुने भयो. त्यो पानीको लेभलमा त माटोले पुरेपछि त त्यो त सिँचाइको कुलो त तल जाने भयो, पुरिने भयो होइन. अब यदि चाहिँ खनेर लग्यो भने सिँचाइको कुलो माथि पनि पानी तल जाने भयो. त्यसले गर्दाखेरि यसको धेरै किसिमका असरहरू छन् र मानिसमा त पक्कै पनि यसमा त अब धेरै नै हामीलाई त धेरै नै असर पर्छ. नदी किनारमा पहिला एउटा सभ्यताको सुरुवातै नदी किनारमा भएको छ विश्वमा, तपाईँ जहाँसुकै हेर्नुहोस् न, किनभने त्यो पानीको पानी सजिलैसँग अभाइलेबल हुन्छ, खान पाइन्छ पानी भन्ने किसिमले नदी किनारमा सभ्यता सुरु भएको छ. त्यही हिसाब किताबले
1: उत्पादन राम्रो हुने,
0: उत्पादन पनि राम्रो हुने, पानी सिँचाइको लागि पानी तान्न सकिने होइन, त्यसलाई रिपेयर एन्ड राइट्सको रूपमा इस्टाब्लिस गरेको छ. यदि त हजुर चाहिँ यो के अरे वातावरणीय कानुनमा पनि यो जलस्रोतसँग सम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा तपाईँ जानु भने रिपेयर एन्ड राइट्सको रूपमा इस्टाब्लिस गरेको छ. जो चाहिँ नदी किनारमा बस्नेछ उनीहरूलाई त्यो पानी प्रयोग गर्ने अधिकार दिएको छ. रिपेयरिङ राइट्स र एप्रोप्रिएसन थ्योरी भन्ने दुईवटा थ्योरी हुन्छ, त्यसमा दुईवटा स्कुल अफ थट छ होइन. रिपेयरिङ राइट्समा चाहिँ नदी किनारमा मजाले आफैले पानी तानेर प्रयोग गर्न सक्ने, अनि एप्रोप्रिएसन राइटमा चाहिँ सरकारसँग अनुमति लिएर अहिले जसरी लाइसेन्स लिएर अर्को ठाउँमा गएर पानी लिइन्छ त्यो चाहिँ एप्रोप्रिएसन राइट हुन्छ. त्यो प्रकारले तपाईँको यसरी चाहिँ सभ्यता सुरुवात भएर यसरी चाहिँ हामीले अहिले पानी जुन किसिमले प्रयोग गरिरहेका छौँ, एउटा लाइसेन्सिङ सिस्टमको आधारमा सरकारले चाहे खानेपानीलाई दिएर या गाविसलाई दिएर या जलविद्युत आयोजनालाई दिएर जुन गरेका छौँ त्यसमा चाहिँ नकारात्मक असर पर्छ.
1: डाक्टर साहब, अब जस्तो नि यहाँले नदी किनारामा मानव बसोबासलाई मानव सभ्यताको विकासको क्रमसँग पनि जोडिदिनु भयो र अन्तर्राष्ट्रिय कानुनले पनि त्यसलाई मान्यता दिएको छ पनि भनिदिनु भयो. नेपालमा चाहिँ सामान्यतया हामीले नदी किनारामा बस्ती बस्नुलाई त्यति राम्रो पनि मान्दैनौँ, लौ नदीका किनाराहरू ओगटे पनि भन्छौँ. नदी किनारामा बस्ती बसाउनुका पनि केही आधारभूत मान्यताहरू त पक्कै छन् होला.
0: त्यसमा जाँदाखेरि चाहिँ कस्तो छ भने हजुरको सामान्यतः हाम्रो देशमा चाहिँ अलिकति परिस्थिति अलिकति भिन्न छ. कस्तो भिन्न छ भने नदी किनारका जग्गाहरू चाहिँ सार्वजनिक कि बगरको रूपमा छ, दर्ता छैन, व्यक्तिगत नाममा दर्ता कमै छन् कमै छन्. अनि नदी किनारमा बस्ती हाम्रोतिर किन बस्छन्, एक त पानीको एक्सेस त्यो त छैन, अनि नदी किनार अलिक कल्लो उसमा हुन्छ, माथि डाँडा मात्रै गाडी यताउतिर गाडीबाट या यातायातका साधनहरू जान गाह्रो हुने र माथि धेरै जस्तो वन जङ्गल हुने या अन्य हुने छन् त छ बस्ती माथि पनि, तर के छ भने
1: हामी घना छैन, घना तलै छ.
0: अनि हामी कहाँ एउटा प्रब्लम के छ भने यो छरिरहेको बस्ती छ, विकासकै कुरो तपाईँ गर्नु भने हाम्रो विकास गर्न धेरै गाह्रो छ. अरू देशमा चाहिँ के हुन्छ भने छरिएको बस्तीलाई एक ठाउँमा ल्याएर सुरक्षित ठाउँमा बरु राखेको हुन्छ, खोला किनारमा राख्नु परेन, सुरक्षित ठाउँमा राखेको हुन्छ, अनि सुरक्षित एक ठाउँमा ल्याएर टेलिफोन बत्ती धारा के चाहिन्छ इन्टरनेट सबै दिएको हुन्छ. अब यहाँ त पल्लो डाँडामा दुईवटा घर छ, त्यहाँ पनि पानी पुर्याउनु परेको छ, बत्ती पुर्याउनु पऱ्यो, टेलिफोन पनि पुर्याउनु पऱ्यो,
1: बाटो पनि पुर्याउनु
0: परेको छ, बाटो पनि पुर्याउनु पऱ्यो. अनि त्यसपछि त्यसपछि अनि तपाईँको अब हामीले चाहिँ वन जङ्गल जोगाउँछौँ के गर्छौँ भन्ने कुरै आउँदैन. त्यहाँ त तपाईँको अब डोजरवालाले कहाँ कसरी बाटोलाई नि उसैले निर्धारण गर्छ, इन्जिनियर सिन्जिनियर कामै लाग्दैन होइन. त्यसले गर्दा हाम्रो धेरै यो प्लानिङ पनि हाम्रो यो के भने ह्याबिटेट प्लानिङ भनौँ अर्को हिसाबले होइन, बस्ती बसाउने क्रममा पनि हाम्रो गभर्मेन्टले ध्यान त्यति पुऱ्याएको देखिँदैन. त्यो गर्न सक्यो भने पनि यस्तो किसिमको क्षति जुन भइरहेको छ अहिले त्यसलाई पनि व्यवस्थित गर्न सकिन्छ.
1: अब हिमालमा देखिएको परिवर्तनले अथवा हिमालमा बढेको तापमानले नेपाल जस्ता देशलाई मात्रै असर गर्ने हो कि अहिले चर्चामा रहेको अमेरिका अथवा ठुला राष्ट्रहरूलाई पनि असर गर्ने हो अथवा समग्रमा संसारलाई नै असर गर्ने हो?
0: यो वास्तवमा यो जुन किसिमले जलवायु परिवर्तन भएको छ यसले एउटा राष्ट्र दुईवटा राष्ट्र इन्डिया नेपाल या चाइना अमेरिका भन्दैन. जस्तो त्यहाँ अमेरिकनहरू पनि गएको थिए होइन, इन्डोनेसियन गएको थिए, बङ्गाली गएको थिए, अस्ट्रेलियन गएको थिए, बालीले त सबैले लग्यो नि उदाहरणको लागि रसुवामा. यसले नकारात्मक असर सबैलाई पर्छ, तर विशेष गरी यसले तुरुन्तै असर चाहिँ पार्ने कस्तो राष्ट्रलाई हुन्छ भने, एउटा त अब हामी चाहिँ हाम्रो जस्तो राष्ट्र जुन चाहिँ अब वातावरणीय हिसाबले मात्र होइन कि हाम्रो भौगोलिक जुन बनावट छ, हिमाल पहाड रहेका होइन नदीनालाहरू धेरै भएको राष्ट्रमा 3-4 हजारै नदी हामी कहाँ रहने तालहरू त्यत्र रहेकालाई हामीलाई बढी असर पर्छ यतातिर भने. तल समुद्री तटमा गएपछि जुन टापु राष्ट्रहरू छन् उदाहरणको लागि मालदिप्स भने मालदिप्स जस्तो या अरू छरिएका सानसाना टापु धेरै छन् उनीहरू त डुबाउँछन्, उनीहरू त डुब्छन्. यहाँ पानीको भेग बढी गएपछि हिमालमा रहने पानी समुद्र पुगेपछि त्यसको लेभल हाई हुन्छ. र विगतमा यहाँले कतिको याद गर्नुहोस् विगतमा एकचोटि नेपालले पनि हिम काला पत्थरमा गएर हामी चाहिँ बैठक बस्छौँ, बैठकै बसे
1: सम्भवतः केपी शर्मा ओली नै हुनुहुन्थ्यो
0: प्रधानमन्त्री,
1: निकै चर्चाको विषय भयो
0: त्यतिखेर हाम्रो चाहिँ त्यो बस्यो भने मालदिप्सले पनि के गर्यो भने अक्सिजन लिएर पानीभित्र चाहिँ कहिले मालदिप्सले पनि अब हामी त डुब्छौँ अब अक्सिजन लाएर भए पनि बैठक तल गरौँ भने उसले गर्यो उदाहरणको लागि. भनेपछि यो तल्ला तटका राष्ट्रदेखि लिएर माथिसम्म चाहिँ सबैलाई असर पर्छ.
1: यो चाहिँ पानीको विग्रहका कारण हुने क्षति भयो. जस्तो अघि सुरुमा डक्टर साहबले बेमौसमी वर्षा हुने, खण्ड वृष्टि हुने अथवा पानीको अभाव हुने भन्दैन भने र तापमान बढ्ने, त्यो चाहिँ अमेरिकालाई पनि होला, रसियालाई पनि होला, अथवा समग्र विश्वलाई होला कि नहोला त
0: त्यो सबैलाई हुन्छ. किनभने समुद्र भने त सबै राष्ट्रमा छ, टच गरिरहेछ भनौँ न, भूपरिव ती राष्ट्र बाहेक अरूलाई त टच गरिरहेछ नि. त त्यो पानीको लेभल समुद्रमा एकतिर मात्रै बढ्दैन, सबैतिर बढ्छ. सुनामी हामी कहाँ हिमालबाट आएको बारीको सुनामी आयो, उहाँहरूका समुद्री सुनामी आउँछ होइन आखिरमा. अनि हामी कहाँबाट जस्तो प्योर वाटरहरू अहिले हामीले उनीहरूलाई खाडी राष्ट्रमा पठाउँछौँ, अहिले यहाँ पानी यहाँबाट निर्यात हुन्छ हजुरको बोटलिङ गरेर. पहिला मैले थाहा पाएअनुसार म वन मन्त्रालयमा पनि मैले काम गर्ने बेला मैले देखेको कोरियनले लान्टाङमा आएर पानी उद्योग स्थापना गरेको थिएँ र बोटलिङ नै बोतल नै त्यहीँ बनाउने, बोतलमा त्यहीँ हिमालको पानी भर्ने, त्यो पानी त्यहाँ गएर चाहिँ तपाईँको त्यतिखेरै $50 बिग्रिन्थ्यो आजभन्दा 10 वर्ष अगाडि. त्यत्रो महत्त्व हुन्थ्यो भनेपछि हिमालको पानी भनेको एकदम फ्रेस वाटर, एकदम त्यो त भन्ने किसिमले त्यसको आफ्नो महत्त्व थियो. भनेपछि यो असर त सबैतिर पर्छ, किनभने बाहिर हिँड्ने पानी जहाजदेखि लिएर समुद्र तटमा जोडिएका सबै राष्ट्रमा खण्डवृष्टि अमेरिका पनि हुन्छ, यहाँ पनि हुन्छ होइन, अतिवृष्टि त्यहाँ पनि हुन्छ, यहाँ पनि हुन्छ, सुक्खा त्यहाँ पनि लाग्छ, यहाँ पनि लाग्छ. त्यसले त असरले कसैलाई भागिराख्दैन विश्वमा.
1: अब नेपालमा योभन्दा अगाडि पनि हिमताल फुटेका र हिमताल फुटेपछि आएका बाढीका दृष्टान्तहरू छन्. अहिले जसरी जलवायु परिवर्तनका नाममा जलवायु न्याय अथवा वातावरणीय न्यायको चर्चा चलिराखेको छ र नेपालले ठुला औद्योगिक राष्ट्रहरूसँग क्षतिपूर्ति माग गरिनुपर्छ भनेर एक खालको बहस मुखर भइराखेको छ, योभन्दा अगाडि यो ढङ्गको बहस, यो ढङ्गको विषयमाथिको चर्चा चलेको थियो कि थिएन?
0: अब यो सम्बन्धमा चाहिँ मैले जाने बुझेसम्म चाहिँ कस्तो थियो भने, अब जस्तो थामेको घटना होइन, छोरोमा चाहिँ बचाइयो, थामेको घटना भयो, मेलम्चीको घटना भयो, यसलाई चाहिँ त्यति ठुलो रूपमा लिएको थिएन, त्यसरी चाहिँ जाने हिसाब किताबको गरेको थिएन. तर जलवायु परिवर्तनको कारणले गर्दाखेरि नकारात्मक असर परेको छ, यसलाई चाहिँ केही फन्ड ल्याउनुपर्छ भनेर केही डोनेसनहरू चाहिँ आएका छन्.
1: क्षतिपूर्तिको माग गरिएको छैन,
0: क्षतिपूर्तिको माग गर्ने त्यसको छुट्टै प्रक्रिया छ, म हजुरलाई भन्छु. क्षतिपूर्ति माग त्यति सजिलो छैन, क्षतिपूर्तिको जुन भन्छौँ नि भन्नु त हामीले क्षतिपूर्ति नै भन्नुपर्छ. यहाँ विगतका सरकारले त के गर्यो भने पैसा पाइयो भने लोन होस् कि जे सुकियोस् भनेर ल्याएछन्, लोन त लिने हुँदैन भन्छु. जलवायु परिवर्तनले असर, जलवायु परिवर्तनको असर हामीले भोग्ने
1: अनि
0: उल्टै अब त्यो परिवर्तनलाई न्यून गर्नु लोन लिन लाग्यो भने त अनि हामीलाई चाहिँ जनताले लखेट्नुपर्ने थियो.
1: भनेको योभन्दा अगाडि जलवायु परिवर्तनका नाममा यो मुलुकले अर्थात् नेपालले लोन पनि लिएको छ,
0: लोन पनि ल्याएको छ जलवायु परिवर्तन न्यून गर्न भनेर विश्व ब्याङ्क, कृषि ब्याङ्क, यो एडिबीले लोन ल्याएर स्टडी गर्ने के गर्ने के
1: त आफ्नो टाउकोमा मट्टी तेल खनाएर सलै कोर्या जस्तो
0: त्यस्तो किसिमले पनि गरिया छ। त्यसले गर्दा यसपालि चाहिँ अब यो ठुलो पनि छ, यो अलिकति विश्वभरि यसको चाहिँ चर्चा पनि छ। र यो कस्तो छ भने युएनएफसिसी भन्ने छ, यो युनाइटेड नेसनको क्लाइमेट चेन्ज सम्बन्धी एउटा महासन्धि छ, त्यसले चाहिँ प्रत्येक दुई दुई वर्षमा चाहिँ आफ्नो सभा यो आयोजना गर्छ र कोप भन्छ जसलाई, कन्फरेन्स अफ पार्टीको मिटिङ भन्छ। त्यो जसरी यो चाहिँ तपाईँको यसको सुरुवात भयो त्यो क्लाइमेट चेन्जसँग सम्बन्धित, त्यसले चाहिँ तपाईँको एउटा दुबईमा आइसकेपछि एउटा पेरिस एग्रिमेन्ट गरेको छ 2015 जुन अहिलेको स्थितिमा 10 वर्ष भयो त्यो पेरिस एग्रिमेन्ट गरे। त्यो पेरिस एग्रिमेन्टमा चाहिँ बल्ल बल्ल एउटा सहमति चाहिँ के गरिएको थियो भने अहिले विश्वको तापमान धेरै बढ्यो, अरू कुरोमा फेरि ठुला राष्ट्र मान्दैनन्, पैसा दिने कुरोमा यो क्षतिपूर्ति दिने कुरा हुँदैन हुँदैन, कहाँ हुन्छ क्षतिपूर्ति, सबैले हामीले प्रयोग गरे, हामीले बनाएको चिज अरूले नि त प्रयोग गरेका छन् नि, त्यसले त प्रयोग गरेपछि त के को क्षतिपूर्ति भने हुन्छ कि, अब उनीहरूको व्याख्या आफ्नै प्रकारका छन्। हामी चाहिँ होइन, तिमीहरू कहाँ उद्योग धन्दाहरू चलाएको छ, तिमीहरू कहाँ चाहिँ हरित ग्यास उत्सर्जनको मात्रा यति यति छ भने डाटा देखाउँछौँ होइन, अनि हामी कहाँ चाहिँ न्यून छ अनि अन्य चाहिँ हामीलाई भन्ने किसिमले हामी गर्छौँ। त्यसले गर्दाखेरि साना राष्ट्रहरूको समूह, विकासोन्मुख राष्ट्रहरूको समूह होइन, अनि त्यसपछि यो पानीमा डुब्न सक्ने राष्ट्रहरूको समूह, सानसाना राष्ट्रहरूको समूह चाहिँ यो क्लाइमेट चेन्जसँग यो सम्मेलनमा चाहिँ यिनीहरू एट्याच भएका छन्। र विशेष गरी अहिले जुन कुरा उठ्यो क्षतिपूर्तिको कुरो, यो क्षतिपूर्तिको कुरो उठ्दाखेरि चाहिँ कस्तो छ भने क्षतिपूर्तिको लागि हामीले इन डेप्थ स्टडी र इन डेप्थ डाटा नगरी कन्भिन्स नगरी केही पनि हुँदैन। यो मुखारविन्दुले हामीले क्षतिपूर्ति भनेर कराउने चाहिँ हुन्छ,
1: भिन्न
0: पाटो भयो। अहिले हामीले भन्ने के भने हामीलाई असर परेको छ क्षतिपूर्तिकै रूपमा, हामीले चाहिँ अब क्षतिपूर्तिको प्रोसेस गरेर चाहिँ भनौँ न यसको जुन यो लस एन्ड ड्यामेजको जुन एउटा फन्ड छ, त्यो क्लाइमेट चेन्ज अन्तर्गत एउटा फन्ड छ, त्यो प्राप्त गर्न त त्यसको प्रक्रिया यति लामो छ सर, यति लामो छ है, यति लामो मात्रै होइन कि त्यसलाई कन्भिन्सिङ एउटा विश्वलाई कन्भिन्स गर्ने किसिमको डाटा कलेक्सन, अब्जर्भेसन, अनुसन्धान सबै किसिमले पर्ने कि यो हरित ग्यास नै बढी भएर यो चाहिँ यसरी यो मात्रामा पक्रियो, यो यहाँ झऱ्यो, त्यसले गर्दा यसकै असर हो भन्ने किसिमले
1: बिन्दुमा कुरा गर्नु,
0: बिन्दुमा कुरा गर्नु पऱ्यो नि। यो हिमाल मात्रै नै, यो हिमाल पनि पहिला छ, यो पनि पढ्नु लाग्छ, त्यो पनि हुन्छ, एउटा मात्रै पक्रियो भने त अरू किन पक्रेन भन्ने कुरो पनि आउँछ सक्ला। अब यहाँ विगताको भोलि इन्डेप्थ नै गयो भने अहिले अब दया मायाको हिसाब किताबले अलिअलि दिने भने त्यो पहिला पनि राष्ट्र विभिन्न राष्ट्रले अलिअलि दिइरहेको थियो पाइरहेको थियो, अहिले पनि अमेरिकाले दिने सुरुमा $5,000 भन्यो, कहिले पनि $10,00,000 भन्यो, कहिले कति लाख भन्यो, पछि बढाइ त्यो बेग्लै भयो, त्यो चाहिँ एउटा भिक्षा दिएर जस्तो किसिमले चाहिँ मात्रै भयो। तर अहिले हाम्रो सरकारले चाहिँ इमिडिएटली के माग गर्ने, यसको त हामीलाई $20 मिलियन क्षतिपूर्ति नै चाहिन्छ मिनिमम भन्ने किसिमले नेपाल सरकारको वन मन्त्रालय र अर्थमन्त्रीले चाहिँ लेखेरै पठाएको चाहिँ मिडियामा पनि आएको छ।
1: यो माग उपयुक्त हो नेपालका लागि,
0: अब
1: थोरै हो कि धेरै हो कि,
0: यो त धेरै थोरै हो, किनभने त्यो अहिले पछि पछि आएका डाटा अनुसार त त्योभन्दा त्यसको तिन दुब्बर चाहिँ बढी चाहिँ क्षति भएको छ भन्ने किसिमको छ। उहाँले पनि भन्ने होला हाललाई भन्ने शब्द एउटा राख्नु भएको छ, हाललाई $20 मिलियन भन्ने किसिमले राख्नु भएको छ क्षतिपूर्तिको रूपमा हुन छ। अब साना राष्ट्रहरू पानीमा डुब्नु लागेका राष्ट्रहरू या अरू अब यो भनौँ न भूपरिवेष्ठित राष्ट्रहरूले त हामीलाई एकबद्धता हामी चलाउँछौँ, हामी फरवर्ड गर्छौँ भनेर उहाँहरूको विज्ञप्ति पनि अहिले
1: आइरहेको,
0: तर विज्ञप्ति निकाल्नु, तर त्यो उनीहरू डिसिजन मेकर होइन, मात्रै होइन भनौँ,
1: उनीहरू त हामीलाई सहानुभूति देखाउने राष्ट्र नै हो।
0: अब नेपालमा त के परेको छैन, अब हामीलाई दिने भयो पैसा भन्ने पनि एउटा खबर आएको छ, ठिक छ, पोजिटिभ छन्, उनीहरू छलफल गर्दैछन्, बोर्ड हुन्छ, त्यसको निर्णय हुन्छ, त्यसमा पनि जम्मा $4 मिलियन कि कति मात्रै छ त्यो फन्डमा, त्यो फन्डले मात्रै पर्याप्त हुँदैन, त्यस्तो विश्वबाट फिलिपिन्सले कति मागिरहेछ, अर्को राष्ट्रले कति मागिरहेछ, फिलिपिन्स पनि त्यही समस्या छ। यो जलवायु परिवर्तनको असर उता समुद्री राष्ट्रमा उदाहरणको रूपमा हेर्ने भने फिलिपिन्समा सबैभन्दा बढी छ, मालदिभ त डुब्ने नै अवस्था पुगिसकेको छ कतिपय टापुहरू, त्यसले गर्दा माग चाहिँ धेरै ठाउँबाट भएको छ। तर मूल कुरो यो त्यसलाई लिनको लागि त्यसको प्रक्रिया, त्यसको अध्ययन, अनुसन्धान, त्यो डाटा सबै गएर प्रमाणित गरेर त्यसको लङ प्रोसेसबाट आउने एउटा कुरो भयो, त्यो क्षतिपूर्तिकै रूपमा चाहिँ आउनको लागि। अब होइन क्षतिपूर्ति त प्रोसेस गरौँला, किनभने अहिले पनि विभिन्न सभासदहरूले संसदमा पनि यो कुरो विज्ञानलाई ल्याएर के उठाएछन् भने यसको स्टडी हुनु पऱ्यो, राम्रो इन्डेप्थ स्टडी हुनु पऱ्यो, कति ठ्याक्क कति क्षति भयो, कसरी भयो, के भयो, किनभने यहाँ सुरुमै आउनेलाई एउटा कस्तो न्युज आउँछ भने हामी कहाँ अलिकति न्युज पनि कन्ट्रोभर्सियल आइदिन्छ क्या, त्यो त भूकम्प आएर चाहिँ त्यो चट्टान खसेर भएको भनेर आइदियो, अनि पछि अमेरिकन यो चाहिँ सेटेलाइटसँग सम्बन्धित एउटा संस्था सेटेलाइट हेर्ने संस्थाले चाहिँ भने भूकम्प पहिला आएको होइन पछि आएको, अब यो हुन पनि के भएको देखिन्छ भने त्यो अहिले यही रसुवाकै कुरा गरौँ न, रसुवा पारेकै कुरा गरौँ, लेन्दे नदीको जहाँ भाव आयो त्यो चट्टान माथि एउटा चट्टानी अब हिम चट्टान चाहिँ ठुलो खसेको देखिन्छ उनीहरूको स्टडी अनुसार, यो मेरो विज्ञताभन्दा पनि उनीहरूको विज्ञता मैले रेफरेन्स दिनु खोजेँ, त्यो चट्टान खसेको दिन्छ तल पानी जम पानी ठुलो उनीहरूको पनि सानसानो लेकहरू थियो, त्यो लेकमाथि लगभग 5,000 लगभग 5,000 यो हाइटबाट खसेको देखिन्छ, अनि त्यो खसेपछि त्यो तल बद्रिनाले
1: पानी
0: छछल्क्यो पनि भूकम्प जस्तो हल्का कम्पन पनि आएको, भूकम्प आएको होइन भनेर भने त्यो आएपछि त अब त्यो
1: हिम चट्टानको बज्राइले त्यो हल्लियो
0: हल्लियो र त्यो हिम पनि खल हिम माथि जमेको एउटा हिमले ढाकिएको चट्टान नै खस्दाखेरि अब हिम समेत के अरे हिउँ समेत खस्यो, हिउँको ढिका समेत खस्यो भनौँ न अर्को अर्कोमा, त्यसपछि त्यो सुरुवात भएर क्रमशः त्यसले विनाश गर्दै गर्दै गर्दै गर्दै त्यसको सुरुको बिहेले विनाश गर्दै गर्दै गर्दै तलसम्म आएर भएको भन्ने किसिमले सरस्वती
1: डाक्टर साहब, अब विशेष गरी जलवायु परिवर्तनको बढी सरोकार राख्ने संस्था अन्तर्राष्ट्रिय संस्था कोप जसको नियमित सम्मेलन पनि भइराखेको छ, नेपालका तर्फबाट सरकारको प्रतिनिधित्व पनि हुन्छ, जलवायुसँग सरोकार राख्ने अध्ययन गर्ने अध्येताहरूको पनि प्रतिनिधित्व भइराखेको हुन्छ, पत्रकारहरूको पनि ठुलो जमात त्यहाँ गइराखेको हुन्छ, नेपालका लागि नेपालका अधिकारीहरू घुम्छन् जान्छन् आउँछन्, पत्रकारहरूले पनि देख्छन् आउँछन्, सरकारवालाहरूका लागि पनि केही दिनको रमाइलो हुन्छ मात्रै भएको छ कि त्यो उपस्थितिले नेपालका सन्दर्भमा केही फाइदा पनि भएको छ, केही लाभ पनि भएको छ?
0: अब लाभै चाहिँ प्राप्त भएको त्यति छ भनेर त 100% भन्न सक्दिनँ, प्रयास चाहिँ नेपालबाट चाहिँ केही भएको देखिन्छ, अब यो हजुरले भन्नुभएको जुन युएनएफसिसीको सम्मेलन छ यो वास्तवमा रेगुलरली भइरहेछ प्रत्येक वर्ष होइन, अब यसमा नेपालको तर्फ राख्नुपर्ने एजेन्डाहरू चाहिँ टाइमली हामीले त्यसमा राख्नुपर्ने हुन्छ,
1: राखिएको छ कि छैन
0: राख्नलाई हामीले चाहिँ एउटा हाम्रो हिमाल पहिरिरहेछ भन्ने किसिमको सगरमाथा संवादमा एउटा पास गरेर एउटा एजेन्डा चाहिँ त्यसरी बेला बेलामा राख्न प्रयास गरियो र भूपरिवेष्टिक राष्ट्रहरूको समूहलाई लिड गर्ने भनेर नेपालले प्रयास चाहिँ गरेको छ, त्यसमा गरिरहेको छ होइन, त्यस्तै यो समुद्रमा पनि पानी प्रणाली पनि असर परेको छ, उहाँहरूको पनि एउटा समूह मिलाएर केही आवाज उठाउन प्रयास चाहिँ गरेको हुन्छ, तर त्यसबाट लाभै सिधा लिन चाहिँ सकेको छैन, त्यसको लागि चाहिँ अब अलिकति मैले अघि भनेकै कुरो फेरि फर्किनुपर्छ, हामीले कुनै पनि कुरो विश्व समुदायबाट लिनको लागि अब दानको हिसाबले सामान्य मागेर पाउने एउटा कुरो भयो, आफ्नो राइट्सको रूपमा इस्टाब्लिस गरेर लिनलाई तपाईँले त्यसमा चाहिँ तपाईँले अध्ययन गर्नु पऱ्यो, अनुसन्धान गर्नु पऱ्यो, त्यो कुरो इस्टाब्लिस गर्नु पऱ्यो, उदाहरणको लागि यहाँ चित्त कति बढिया छ हेर्न त अहिले हेर्ने भने चित्तबाट छ, अब हामीले चित्त पढाएको छ चित्त मार्न चाहिँ दिनुपर्छ, यसलाई डाउनलिस्ट गर्नु पर्यो साइटी संसार भनेर भनिन्छ होइन, तर विश्वले भन्छ खोइ त भन्छ, अनि हामीले अध्ययन चाहिँ नगर्ने होइन, बालाजुमा यहाँ चित्त बढ्यो यहाँ चित्त बढ्यो भनेर त अब इन्टरनेसनल कम्युनिटी त कन्भिन्स
1: हुँदैन,
0: गैँडाको पनि दिएको छ उनीहरूले अनुमति, गैँडा मार्न पनि लाइसेन्स दिएको छ, दुईवटा सिङ्गमाको गैँडा अफ्रिकन पनि मार्न दिएको छ, कोटा दिएर दिन्छ, किनभने अब गैँडा मार्न अब के छ भने साइटी संसार चाहिँ अब यो विषय अन्तर हुन्छ म धेरै जान्न, अनुसूची 1, 2, 3 भन्ने छ, एकमा अबको केही छुनै पाइँदैन, कोही केही पनि ट्रेडै गर्न पाइँदैन, दुईमा अबको ट्रेड गर्न पाइन्छ लिमिटेड ट्रेड गर्न पाइन्छ, तिनमा अबको आफ्नो राष्ट्र भयो, त्यो चितुवा एकमा छ त्यो चितुवाको सङ्ख्या यत्रो बढिया छ, आजसम्म वन मन्त्रालयले हामी देशमा चितुवा यो कारणले यति बढिया छ यति छ यसलाई चाहिँ व्यवस्थापन गर्नु पऱ्यो या सिकारलाई खोल्नु पऱ्यो या यसो गर्नु पऱ्यो भनेर प्रस्ताव लान सकेको छ, किनभने प्रस्ताव लाने पनि कस्तो हुन्छ भने यसमा भने जस्तो प्रस्ताव लाने पनि कस्तो हुन्छ भने त्यो सम्मेलन हुनुभन्दा 120 दिन अगाडि यहाँको अध्ययन अनुसन्धान सब गरेर एउटा अथेन्टिक निकायबाट अथेन्टिक तवरले इन्टरनेसनल साइन्टिस्टसँग बसेर अध्ययन गरेर हो भन्ने किसिमको विश्वसनीयताको आधारमा त्यो प्रस्ताव त जानुपर्छ, त्यो चाहिँ अनि सभामा सभामा त्यसलाई पेस गरेर निर्णय हुन्छ
1: भने कोपको सभामा,
0: कोपको सभा साइन्टिस्टको कोपकोमा जस्तो बनिरहेको म भने यसको पनि त कोपमा, यसमा पनि यसको कोपमा पनि आवाज त हामी उठाउँछौँ, अहिले गएर पनि आवाज उठाउँला त्यो कुरोमा होइन,
1: तर
0: त्यो कन्भिन्स गरेर पैसा ल्याउनलाई त्यसले पुग्दैन, त्यसले होइन त्यो मागिरहेछ त्यो अन्य नै भएर छ अलिकति दिउँ भनेर पैसा दिने ल्याउने,
1: तर हाम्रो अधिकारलाई बाध्यकारी ढङ्गबाट स्थापित गर्न
0: हामीले त्यो अध्ययन
1: मागेर निरीह भएर ल्याउन हामी बाँच्न गाह्रो भयो भनेर अर्थ छैन,
0: त्यस्तो छैन, त्यसो गरेर केही पैसा त आउला
1: आउला,
0: तर मेरो भनेको हाम्रो अधिकारै हो यो लस एन्ड ड्यामेज अन्तर्गत हामीले पाउनुपर्ने त्यो हकै हो भनेर गर्न त हामीले पनि अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, सबै डकुमेन्ट तयार,
1: अध्ययन छैन डाक्टर साहबको,
0: अब अध्ययन चाहिँ खासै छैन, त्यो पेस गर्ने हिसाबले अध्ययन चाहियो, त्यसै पत्रकारहरू गएर लेखेको या एउटा सानो टोली गरेर एउटा पाटोको लेखेर भएन, किनभने देशलाई धेरै क्षति भएको छ नि त, यो लेन्दे खोलाको जुन अहिले बाढी आयो नि, अब त्यसको त डेप्थ अध्ययन पऱ्यो, त्यो कसरी सुरुवात भयो, कहाँबाट भयो, कति पानी आयो, कति घनत्व आयो, कहाँ कुन कुन क्षेत्रमा कति हानि गऱ्यो, कुन हाइड्रो पावरमा कहाँबाट पस्यो, कसरी भयो, फोटोग्राफी त्यसलाई समर्थन गर्ने हरेक कुराहरू यताति भएर त्यसपछि हामीले पेस गर्नु, त्यसलाई फेरि प्रोसेस पनि लाग्छ, टाइम पनि लाग्छ, त्यो आज भनेर भोलि भनेर पर्सि भनेर,
1: तर तर त्यो समयको प्रारम्भ त हामीसँग घरकी पनि सक्यो कि भन्ने स्थिति हुन सक्छ नि त,
0: बिस्तारै
1: समय लाग्ला, एक वर्ष लाग्ला अध्ययन गर्न, तर अध्ययनको बिन्दु त भदौ 10 गते साँझदेखि सुरु हुनु पर्यो,
0: सुरु हुनु पर्यो, एउटा त्यो हो, यसमा त्यो लस एन्ड ड्यामेज अन्तर्गत 3-4 प्रकारले पैसा दिन सकिन्छ, एउटा यो क्षतिपूर्तिकै रूपमा जाने चाहिँ यो एउटा भयो, अर्को तुरुन्तै त्यो वातावरण हिसाबले नकारात्मक असर परिहाल्दा पनि उनीहरूले बोर्ड निर्णय गरेर सर्टेन फन्ड लिमिटेड फन्ड थोरै थोरै त्यो दिन सक्ने किसिमको पनि व्यवस्था छ, तर दिया चाहिँ छैन, फेरि दिया चाहिँ कसैलाई पनि त्यति दिएको छैन, त्यसले गर्दा हामीले प्रयास गर्नु राम्रो हो सरकारले, र अहिले पनि यो जुन किसिमको आवाज अहिले उसमा युएनमा उठाउने भन्ने जुन किसिमको कुरो छ त्यो त्यसलाई सकारात्मकै भन्नुपर्छ,
1: जस्तो नि त्यो अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले जलवायु परिवर्तन र त्यसका असरमाथि टेकेर क्षतिपूर्ति लिनका लागि ठ्याक्कै के गर्नुपर्छ बुझ्ने गरी छोटोमा भन्नुहोस् न।
0: सबैभन्दा पहिला त यो उहाँहरूले अहिले सुरुवात गर्ने सिलसिलामा एउटा चिठी लेख्नु, त्यो सामान्य जानकारी मात्रै
1: भयो,
0: जानकारी जस्तो भयो, त्यसको आधारमा के अब उहाँहरूको मायाले या बोर्डले निर्णय गरेर एउटा सर्टन कैसा त्यो अब 20 मिलियन मागेको छ त्यसमा केही चाहिँ दिन सक्ने त्यो एउटा बाटोको, तर अहिले तुरुन्तै हामीले गर्नुपर्ने चाहिँ फिल्ड लेभलमै एउटा टिम पठाएर त्यहाँ स्टडी गरेर रिपोर्ट चाहिँ इन्टरनेसनल लेभलको कन्भिन्सिङ रिपोर्ट तयार गर्न
1: त्यसमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको आवश्यकता पर्छ
0: पर्छ, किनभने यसको विश्वसनीयताको कुरो पनि हुन्छ, अन्तर्राष्ट्रिय पर्छ विश्वसनीयताको कुरो आउँछ होइन, अब यहाँ कतिपय कस्तो इआइए गरे जस्तो हुन्छ कि कोठामा बसेर उहाँ चाहिँ उसको के भन्छ निजगढको इआइए लेखाएको थियो कि एउटाले, त्यो लेख्नाले के भयो थाहा छ हजुरलाई, त्यो लेख्नाले के भयो भने यहाँ अन्नपूर्ण हाइड्रोको एउटा इआइए गरेको छ त्यो कम्पनीले, त्यसैले ल्याए कपी पेस्ट गऱ्यो यताउति गऱ्यो सबैतिर हटाए निजगढ विमानस्थल भनेर लेख्यो, लास्टमा बिचमा कपी पेस्ट गर्दा एउटा अन्नपूर्ण हाइड्रो चाहिँ भित्र छुटेछ, त्यो कुरो कसैले देखेन, जब विवाद गरेर अदालत गएपछि अनि अदालतले पढ्दा त इआइए त भित्र अन्नपूर्ण हाइड्रो पावर पनि छ भन्छ, त्यस्तो किसिमले हुन्छ, त्यसले गर्दा ट्युनु बसेर हुँदैन भन्नु खोजेँ मैले,
1: नेपालले अहिले जस्तो संयुक्त राष्ट्रसङ्घको प्रतिनिधि पनि मगाउन सक्ने, कोपको पनि प्रतिनिधि मगाउन सक्ने
0: भनौँ विज्ञहरू राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ रहेर यसलाई चाहिँ अलिकति अब जियोलोजिस्ट चाहियो किनभने त्यसको माटोको फर्मेटलाई त्यस्तै हिमालसँग सम्बन्धित मान्छेहरू हुन सक्छन् होइन, विज्ञको एउटा टोली निर्माण गरेर सुरुवात चाहिँ गर्नुभयो, त्यसपछि अन्तर्राष्ट्रिय सहयोग आइहाल्छ यसमा, किनभने अब यो फन्ड ल्याउने कुरोमा उनीहरूलाई कन्भिन्सिङ गर्ने कुरोमा हामीसँग विशेष गरी रिसर्च गरेर त्यो अध्ययनले यति नै क्षतिपूर्ति पुर्याएको छ र यति क्षति पुर्यायो त्यसले गर्दा यो यो कारणले पुर्यायो भन्ने
1: क्षतिपूर्ति दाबी गरेर प्राप्त गर्न त्यति सजिलो चाहिँ रहेन
0: छैन छैन सजिलो छैन, अब त्यसले गर्दाखेरि यसको प्रोसेस लाग्छ, प्रोसेस चाहिँ सुरु गर्नुपर्छ,
1: असम्भव छ कि छैन
0: छैन असम्भव त अब प्राप्त नभएसम्म चाहिँ आशा गर्नुपर्छ, अप्टिमिस्टिक हुनुपर्छ, अब सम्भव असम्भव चाहिँ अब हाम्रो मेहनतमा भर पर्छ।
1: हजुर डाक्टर साहब, अब यति बेला मुलुकका प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने नजाने निकै रस्साकसीको विषय बन्यो, अन्तत प्रधानमन्त्रीज्यू जान तयार हुनुभयो, अर्को खुसीको समाचार प्रवाह भयो, संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका प्रधानमन्त्री जानुको अहिले निकै चर्चाको मुख्य विषय र सान्दर्भिकता भुटेको सीमा आएको बाढीले अझ बढी पुष्टि गर्छ। हाम्रा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा गएर भुटेको सी बाढीको विषयलाई महत्त्वका साथ उठाउने कि अरू कुनै विषय उठाउने कि यो विषय कतिको महत्त्व हुनसक्छ त्यो मञ्चका लागि?
0: त्यो मञ्चको लागि यो अब उठाउनु पर्ने विषयमध्येको एक विषय चाहिँ हुन्छ,
1: यही पहिलो नम्बरको हुन्छ।
0: अब अहिलेको अहिले जुन जल्दो बल्दो विश्वले जुन चाख राखे हिसाब किताबले एक नम्बरमा पनि पर्न सक्छ, एक दुई तिन भने त्यो क्रमसङ्ख्याको आवश्यकता हुन्छ। तर विशेष गरी उहाँले चाहिँ हाम्रो जस्तो एउटा विकास उन्मुख राष्ट्रहरूको विकास राष्ट्रहरूलाई उत्थान गर्ने सिलसिलामा या यिनीहरूलाई सपोर्ट गर्ने सिलसिलामा देशमा देश निर्माण गर्ने सिलसिलामा अन्तर्राष्ट्रिय सहयोगको लागि चाहिँ प्रायोरिटी दिने चाहिँ साइड बाई साइड त्यसको नकारात्मक असर यस्तो पनि परेको छ भनेर अझै उदाहरणको रूपमा रसुवागढीलाई पेस गरेर अनि त्यसको आधारमा चाहिँ गर्दाखेरि जस्टिफाई बढी हुन्छ र हामीले अन्तर्राष्ट्रिय सहयोग बढी जुटाउन सक्छौँ र हाम्रो उपस्थिति पनि एउटा फ्रुटफुल हुन्छ भनौँ न। प्रधानमन्त्रीको लेभलमा त्यहाँ गएर त्यो बोल्दाखेरि पनि अनि एउटा देशलाई हित पुग्ने किसिमका
1: जलवायु परिवर्तन र त्यसका नकारात्मक प्रभावमाथिको विषय उठान गर्ने एउटा उपयुक्त अन्तर्राष्ट्रिय मञ्च संयुक्त राष्ट्रसङ्घको महासभा हो,
0: यो पनि हो। तर यो भन्दा योसँग सम्बन्धित विषयमा त अझै त्यो युनाइटेड नेसन क्लाइमेट चेन्ज कन्भेन्सन जुन चाहिँ छ UNFCCC त्यसमा पनि यो उठाउनुपर्छ, विशेष गरी त्यो सम्बन्धित हुन्छ र त्यो अन्तर रहेको फन्डमा डिफेन्ड गर्न एउटा म त भन्छु एउटा टिमै बनाउनुपर्छ। यो जुन पहिला त रिसर्च टिम बनाउनु पऱ्यो, डाटाहरू कलेक्सन गरेर सबै त यसमा परेका नकारात्मक कलेक्सन गरेर
1: प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जानु अगाडि नै
0: यो डाटा अलिकति लिन सक्यो भने अति उत्तम भएन भने त्यो भ्याकुममा गएर त्यहाँ बोल्दाखेरि त्यसलाई इस्टाब्लिस गर्न त्यसलाई
1: निबन्ध पढाए जस्तो गरेर भाषण गर्नुले
0: निबन्ध पढाए भन्दिनँ मैले, तर मैले मेरो भन्नाइ के भने त्यहाँ गएर हामीले अफ फाइन अलिकति बोल्दाखेरि सिम्पेथी त पाइएला किनभने फोटोहरू छ, फोटोहरू आफै बोल्छन्। तर हामीलाई चाहिँ के डाटा पनि चाहियो के यसको, यो कारणले गर्दा यो रिसर्चले यो देखाएको
1: छ। सामान्यतया त प्रधानमन्त्रीको टिममा संयुक्त राष्ट्रसङ्घको महासभामा जाने व्यक्तिहरूको नामावली अलिअलि सार्वजनिक भएको छ, कतिपयले यही नै यो अथेन्टिक अथवा आधिकारिक पनि भनिरहनु भएको छ, कतिपयले अझै आउन बाँकी होला पनि भनिराखिएको छ। फेरि पनि उहाँसँगै वातावरणविद, यो जलवायु परिवर्तन अथवा वातावरणीय न्याय सम्बन्धी अध्येता तपाईँहरू जस्ता व्यक्ति जानु पर्छ कि पर्दैन, कतिको अनिवार्य शर्त हुनसक्छ? यो
0: त अब सरकारले निर्णय गर्ने कुरो छँदैछ,
1: तर आवश्यक छ,
0: तर मैले देखेको अति आवश्यक छ किनभने यसमा वन तथा भू संरक्षण मन्त्रालयमा यसका विज्ञहरू केही छन्, यसको क्लाइमेट चेन्जसँग सम्बन्धित डिभिजनै छ त्यहाँ, उहाँले पनि होमवर्क सायद गरिरहनु होला। अब बाहिरका विज्ञहरू पनि लानुपर्छ, सायद उहाँहरूले आफ्नो अब आफ्नो वरपरका या आफ्नो ज्ञानमा भएकालाई पनि राख्नु होला या लान खोज्नु होला के होला, त्यो भित्री कुरो अब हामीलाई
1: थाहा सार्वजनिक
0: भएको छैन, हामीलाई थाहा हुने कुरो पनि भएन। वन तथा भू संरक्षण मन्त्रालयले यसको तयारी गरे होला,
1: डाक्टर साहबसम्म त्यो प्रस्ताव आएको पनि छैन, तपाईँ गइदिनु पर्यो एउटा अनुभवी वातावरणविदका नाताले कानुनविदका नाताले भन्ने चाहिँ छैन,
0: म कहाँ छैन भनौँ। यस्तो धेरै विज्ञ छन् अनि सायद त्यसले गर्दा सकभर सिस्टमभित्रै ओदा बस्ने नै मान्छेहरू यसमा जान अग्रसर हुन्छन् र उनीहरूले नै मौका बढी।
1: अनि डाक्टर साहबको सन्दर्भमा जस्तो एक त वातावरणको राम्रो अध्ययन गरिरहनु भएको छ, त्यसमाथि तपाईँ पूर्व न्यायाधीश हुनुहुन्छ, न्यायको झन ज्ञाता हुनुहुन्छ, वातावरणीय न्यायका माथि कुरा गर्नु पर्यो, त्यसमाथिको कन्भिन्सिङ पावर देखाउनु पर्यो भने तपाईँसँग अलिक बढी रहेछ भन्ने हामी जस्ता सर्वसाधारणलाई लाग्न सक्छ नि त, लाग्छ नि त।
0: तर त्यो पद्म बस्नेलाई लाग्नु पर्यो, हामीलाई लाग्यो होइन एउटा कुरो।

0: एकत्रित गरेर त्यसलाई एउटा चाहिँ प्रेजेन्टेबल फर्ममा एउटा देशको प्रधानमन्त्रीले प्रेजेन्टेबल फर्ममा चाहिँ ल्याएर अनि त्यहाँ प्रेजेन्ट गर्दाखेरि अझै राम्रो हुन्छ. अनि सँगसँगै चाहिँ के गर्नु पर्यो भने यो जुन किसिमको अनुसन्धान रिसर्च गर्नुपर्छ, यो लस एन्ड ड्यामेज फन्डबाट पैसा लिने सिलसिलामा जुन नेपालले पत्र लेखा भने छ त्यसको लागि युएनमा लेखेर युएनमा गएर सम्बोधन गरेर त आउँदैन, त्यो आउने चाहिँ यो फन्डबाटै आउने हो, युएनबाट आउला अर्कैबाट. तर हामीले खोजेको चाहिँ लस एन्ड ड्यामेज फन्डबाट खोजेको हो, जुन क्लाइमेट चेन्ज छ त्यसको लागि चाहिँ हामीले पनि त्यसमा स्टडी गरेर एउटा टिम बनाएर एउटा कस्तो भने भोलि त्यहाँ गएर बसै गर्नु पऱ्यो भने पनि त्यसलाई चाहिँ कन्भिन्स गर्न सकिने एउटा टिम बनाउनुपर्छ. जस्तो कतिपय मुद्दाहरूमा हामी अदालतै गएर पनि अन्तर्राष्ट्रिय अदालत गएर पनि बस गरेका छौँ विगतमा, अरू अरू केसमा वातावरणको कुरो होइन, अरू अरू केसमा अनि ह्युमन राइटका कुराहरूमा हामीले गरेका छौँ. त्यस्तो एउटा टिम भयो, पब्लिक प्राइभेट दुइटैका टिमहरू एक्सपर्टहरू मिलाएर त्यसरी गऱ्यो भने अझै
1: डाक्टर साहब अब
0: हजुर
1: अहिले मानकका रूपमा भोटेको सीको बाढीलाई नै लिउँ, वातावरणीय न्यायका सन्दर्भमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ कि सक्दैन, जाने वातावरण प्रशस्त छ कि छैन अथवा बाटो खुला छ कि छैन?
0: अहिले नै त वातावरणीय अदालतमा जान सक्ने किसिमको अवस्था छैन, किनभने अब हाम्रो हामीसँग त त्यसबाट भनौँ न यो जुन वातावरणीय अन्याय जुन अहिले परेको छ अहिले तुरन्त हामीले त्यसमा क्षतिपूर्ति दावी गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा उठाउने ती कुराहरू छन्. भोलिका दिनमा यो यदि चाहिँ त्यहाँबाट प्राप्त हुन नसकेमा या चाहिँ हामीले हामीसँग डाटा र हामीसँग साइन्टिफिक चिजहरू हुँदाहुँदै पनि हामीले के गर्न सकेन भने ती कुराहरू अन्तर्राष्ट्रिय जगतमा उठान गरेर
1: कालान्तरमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ, यो मुद्दा बोकेर
0: अदालतमा जान सक्ने स्थिति बन्न सक्छ. अहिले त अहिले त्यो अवस्था चाहिँ नबनाऊ, तर अन्तर्राष्ट्रिय स्थिति अदालतमा जान सक्ने अन्तर्राष्ट्रिय कानुनले सपोर्ट गर्नुपर्छ, किनकि पेरिस एग्रिमेन्ट पनि बाइन्डिङ छैन, युएनएससी कन्भेन्सन पनि बाइन्डिङ छैन, बाइन्डिङ नभइकन अन्तर्राष्ट्रिय अदालत जान गाह्रो हुन्छ. त्यसले गर्दा मैले अन्तर्राष्ट्रिय अदालतको नाम देशमा सकभर एभोइड किन गरेँ भने जब बाध्यकारी जुन महासन्धिहरू हुन्छन् ती महासन्धिलाई यो अनुसार इम्प्लिमेन्ट भएन भनेर जान सहज हुन्छ.
1: अहिलेसम्मका जति पनि सम्झौताहरू छन् ती सम्झौताले
0: बाध्यकारी छैन,
1: अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ भन्ने बाध्यकारी
0: व्यवस्था छैन. यसमा जस्तो उदाहरणको लागि युएनएससी अन्तर्गत 2015 मैले हजुरलाई निवेदन गरेँ, यो पेरिस एग्रिमेन्ट जुन भएको छ त्यसले के भन्यो भने सबै त्यसमा चाहिँ बढी राष्ट्रले सही गरेका छन् त्यो एउटा कुरो 195 राष्ट्रले सही गरे. के भन्यो भने यो हरित ग्यासको उत्सर्जन चाहिँ अब हामीले घटाउनुपर्छ, नभए हिमाल मात्रै पहिले नै अब विश्वबाट चाहिँ मानवता नै लोप हुनसक्छ भन्ने किसिमको कुरोमा कन्भिन्स भएपछि यो युएनएफसिसी कन्भिन्स भएपछि अनि उनीहरूले एउटा पेरिसमा गएर एउटा के एग्रिमेन्ट गर्न सहमत भयो भने यो हरित ग्यास चाहिँ सकेसम्म इन्डस्ट्रियल उसबाट चाहिँ 2% तल राख्नुपर्छ, 2% तल राख्नुपर्छ, अझै सकिन्छ भने चाहिँ 1.5% लानुपर्छ, 1.5-2 बिचमा चाहिँ यो एक दशकमा यसलाई झार्नुपर्छ भनेको, नभए त चाहिँ यो 4-5% उत्सर्जन ग्यासको जाने स्पिडमा गइरहेको थियो. अहिले पनि अब घटाउने क्रम चाहिँ अलिकति पोजिटिभनेस चाहिँ देखिया छ त्यो पेरिस एग्रिमेन्टको एउटा नैतिकताको आधारमा एउटा सहमतिको आधारमा त्यो चाहिँ देखिया छ. अब त्यसलाई पनि अब बाध्यकारी नै त के हुनु होइन, त्यसले त एउटा अन्तर्राष्ट्रिय सहमतिको आधारमा त्यो हरित ग्यास उत्सर्जन चाहिँ न्यून गर्न चाहिँ प्रयास गरेको एउटा ठोस देखिन्छ. अब अरू कुरो चाहिँ अब एउटा लस एन्ड ड्यामेजको पनि जुन एउटा फन्ड बन्यो त्यो पनि सकारात्मक लिनुपर्छ, तर सकारात्मक लिन्छ तर त्यसलाई परिचालन गर्न आवश्यक निर्देशिकाहरू पनि आवश्यकता छ र तिनीहरूको बोर्डलाई कन्भिन्स गर्ने हिसाबले अलि सरल हाम्रा जस्ता राष्ट्रलाई अलि सरल चाहिँ तरिकाले प्राप्त गर्ने माध्यमहरू चाहिँ बन्नुपर्छ जस्तो मलाई लाग्छ.
1: बेला बखतमा विश्वका अति प्रदूषणयुक्त सहरमध्ये नेपालको राजधानी काठमाडौँ लाई पनि लिने गरिन्छ, अन्तर्राष्ट्रिय जगतमै यसबारे समाचारहरू बन्ने गर्छन्. हामीले अघि के कुरा गर्यौँ भने जलवायु परिवर्तनमा अथवा वातावरणीय क्षतिका सन्दर्भमा नेपालको योगदान न्यून छ पनि भन्यौँ, तर आफ्नै देशको एउटा महत्त्वपूर्ण सहर विश्वकै उदाहरणीय हुने गरी किन प्रदूषण भइराखेको छ?
0: अब यसमा मैले अघि सुरुवातमा पनि अलिकति हामीलाई सङ्केत गरेँ, यो कस्तो भने हामी कहाँ चाहिँ एउटा कुरो त निर्माण कार्यहरू जथाभावी ढङ्गले हुने र यहाँ अब एक प्रकारले डोजर खेती नै भन्दा पनि हुन्छ, त्यो एक्सकाभेटर चलाउने एउटा सिस्टम बसिहाल्छ बाटो निर्माण क्षेत्र र सबैभन्दा प्रदूषणको कारक तत्त्वको

0: मा यो काठमाडौँ सहर चाहिँ मा चाहिँ हामीले पाएको के छ भने यो वाइल्ड फायर नै हो र पेस्टिसाइडहरूको प्रयोग जुन चाहिँ छ यो जस्तो
1: रासायनिक मल
0: मलहरू
1: र जङ्गलमा लाग्ने डढेलो
0: यो प्रमुख तत्त्व हो हाम्रो सिस्टममा. भेहिकलहरूको पोल्युसन अरू अरू पोल्युसन भने यहाँ साह्रै न्यून छ. त्यसले गर्दाखेरि जब तपाईँले त्यो वाइल्ड फायरहरू यो यो वनमा आग लागेको सुन्नुहुन्छ चाहे यहाँ हाम्रा ओला डाँडा हुन्
1: डढेलो
0: यो प्रमुख तत्त्व हो हाम्रो सिस्टममा. भेहिकलहरूको पोल्युसन अरू अरू पोल्युसन भने यहाँ साह्रै न्यून छ. त्यसले गर्दाखेरि जब तपाईँले त्यो वाइल्ड फायरहरू यो यो वनमा आग लागेको सुन्नुहुन्छ चाहे यहाँ हाम्रा ओला डाँडा हुन् पल्ला डाँडा हुन् तर यो त ब्रह्माण्ड त एउटै हो. यहाँ सुरुमा उनीहरू त यहाँ पर्छ र त्यो कारणले गर्दाखेरि काठमाडौँ चाहिँ मोस्ट पोल्युटेड. यहाँ अब सेन्सर पनि त्यही किसिमले जडान गरेका छ सेन्स गर्ने सिस्टम. कति बेलामा यो भन्दा पनि पोल्युसन होला नेपालमा तर त्यो सेन्सर जडान नभएको ठाउँ होला. वाइल्ड फायरै टन्न हुने ठाउँमा अन्त सेन्सर अझै बढी होला तर यहाँ सेन्सरहरू यस्तो जडान भएको हुनाले यहाँ चाहिँ वाइल्ड फायरकै प्रमुख कारणले गर्दाखेरि काठमाडौँ सहर चाहिँ बढी पोल्युटेड भनेर त्यही त्यही ताकततिर आउँछ जुन यहाँले याद गर्नुहोला त्यही ताकततिर बढी आउँछ. अनि अर्को कुरो यो बढी मात्रामा मलहरू पेस्टिसाइडहरू प्रयोग गर्दाखेरि पानी पनि प्रदूषण हुने अनि हावा पनि त्यो प्रदूषणका
1: कारणले यो चाहिँ बडो सर्वसाधारणका लागि ज्ञान नभएको हुन सक्ने विषय उठान गरिदिनु भयो. रासायनिक मल प्रयोग गरेका कारण वातावरणमा क्षति आउँछ, माटो रुखो हुन्छ भन्ने कुरा चाहिँ कृषकलाई पनि थाहा छ तर बाध्य भएर उनीहरूले रासायनिक मल प्रयोग गर्छन् तर सिङ्गो वातावरणलाई नै
0: असर
1: प्रदूषण गर्दो रहेछ.
0: किनभने तपाईँको त्यो पानी पर्छ पानी बगिन्छ त्यही खोलामा जान्छ होइन त्यो हाल्दाखेरि त्यो उड्या हुन्छ त्यो उसमा.
1: तर दुर्भाग्य राज्यले त्यही रासायनिक मललाई प्रबन्धन गरिराखेको छ. ठुलो लडाइँ छ यसमा. कृषकले त्यही मल पनि पाउँदैनन् राज्यले भनेको. अब अर्ग्यानिक मलका लागि त्यस्तो ठुलो योजना राज्यसँग छैन.
0: अब मलको अभावमा खेती हुँदैन भन्ने छ. पेस्टिसाइडको अभावमा बिरुवा हुर्किँदैन किरा लाग्छ
1: भन्ने मान्यता
0: भाष्य निर्माण भएको छ. अब त्यसको लागि अर्ग्यानिक किसिमको अब त्यो पेस्टिसाइडहरू अर्ग्यानिक पेस्टिसाइड भनौँ या अर्ग्यानिक मल हो त्यसमा विकास गर्न चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई. अब अरू मलहरू पनि प्रयुक्त हुन्छन्. मलाई चाहिँ हिजो अस्ति मात्रै पनि मैले देखेँ एक वर्ष अगाडि पनि देखेँ मलाई साह्रै पहिला माछा चाहिँ खानुपर्छ उमेर बढेको लागि खाँदैन. कुखुरा त सुई हाने हाने गरे हुन्छ के खानु त्यो ब्रोइलर कुखुरा भने जस्तो लाग्छ. माछा त झनै खाँदैन उमेर छ
1: किन रहेछ
0: पत्ता लगाउँदै आउँदाखेरि त हामी कहीँ आउने माछा त जस्तो जनकपुरबाट आयो कहाँबाट आयो कहाँ आयो
1: टाँसाबाट आयो
0: कलकत्ता पनि भन्दैन अझै यहाँबाट आयो भन्छ नि कहाँ मलेखु माछा भन्छन् जनकपुरबाट आएको माछा हजुर भन्छन् बिरानो. म त जनकपुर पनि बसेँ राजविराज पनि बसेँ कोसी ब्यारेज नजिक पनि बसेँ जागिर खाएर त्यहाँको माछाले त त्यहीँ पुग्दैन भयो नाम मात्रै अलिअलि अलिअलि अक्सिजन दिएको त्यो जिउमा माछा भन्ने त्यहाँ आउने चितौँडो आउँछ र त्यो माछा हुर्काइमा मैले हेर्दाखेरि युरिया मल हालेर हुर्काउँदो रहेछ माछाको दाना युरिया मल रहेछ हलक्क बढ्ने रहेछ माछा पनि मान्छेलाई नि अब पैसा कमाउँ म त छक्क परेँ. यो त युरिया मल त खेत छेतमा हालेको थिएँ थाहा थियो माछालाई दानाको रूपमा पनि युरिया मल पनि प्रयोग गर्दो रहेछ मिलाएर. यो अहिले पोखरीको माछा खेती हुन्छ भने सब युरिया मल
1: हामीले आँखा अगाडि देखेको पोखरीको माछा यो जतिको स्वास्थ्यकर के हुन्छ दङ्ग परेर
0: अनि यसो हेरेपछि त बाबा माछा त झन्डिँदो रहेछ युरिया मल पो खाइरहेको छौँ हामी त त्यो माछा हलक्क पाल्न युरिया मल सबै मिसाएर धानु अहिले पोखरीहरू जुन देशभरिका पोखरीहरू सबै थियो अब होइन तरिकै यही हो हजुर भन्छन्.
1: अब डाक्टर साहबले यो विषय उठान गरिदिनु. त्यो आधिकारिक तथ्याङ्क त मसँग पनि छैन. बिडिसीको दुधमा पनि युरिया हालिन्छ भनेर एक समय मलाई बडो जानिबकार मान्छेले बताउनु भयो. त्यो त युरिया हाल्ने पनि ठाकुरजी भन्नुभयो. अब डिडिसी जो राज्यले सञ्चालन गरेको एउटा उद्योग हो त्यहाँ युरिया हालिन्छ भने व्यक्ति ठाकुरी बेलवासले सञ्चालन गरेको डेरीमा त त्यहाँ एक पाउ हालिन्छ नि मैले त एक किलो हाल्छु होला
0: किलो हाल्छ त्यसले गर्दा मलाई माछाको पनि त्यस्तो देखेँ. अब त्यसले पनि त पोल्युसन गर्दैन तपाईँको. अब त्यो पानी सबै पोल्युसन भयो पोखरीको पानी माछा भयो मान्छे नै खराब भयो अनि हेरेपछि मलाई एकदम डर लाग्यो. यो त यो अब त खै अब भेजिटेरियन हुँदा पनि बिरुवासिरुवा मुनि हाले हुन्छन् अब यो अर्को हुँदा पनि यस्तो समस्यादेखि अब के खाने भने जस्तो कहिले काहीँ हुन्थ्यो. अब खेर यो

0: अब जलवायु परिवर्तनको सिलसिलामा मैले देखेको मल्टिपल हिसाब किताबले सबै कुरो जोडिन्छ. अब अहिलेको सिलसिलामा मैले हेर्दाखेरि चाहिँ अब यो ठुलो हामीलाई चाहिँ असहज परिस्थिति निर्माण भएको छ. यसलाई अहिले क्षतिपूर्तिकै रूपमा हामीले माग चाहिँ अब गर्ने नै हो, गर्न चाहिँ त्यसको पूर्व तयारी चाहिँ गर्नुपर्छ. हामीले
1: माग्न चाहिँ क्षतिपूर्ति नै माग्नुपर्छ.
0: हामीले फेरि तिमीलाई त यो भएछ, पुल भत्किएछ, गाउँ भत्किएछ, यसो भएछ, हाइड्रो पावर भएछ, ल हामी चाहिँ यो क्लाइमेट चाहिँ ले असर पारे हुनाले तिमीलाई लोन दिन्छौँ भन्यो भने त्यसो स्वीकार हुँदैन. मेरो एकदम प्रष्ट भने क्लाइमेट चेन्जको इम्प्याक्टमा हामीले लोन लिन लायौँ भने यो चाहिँ जनतालाई सेर्ने काम मात्रै हुन्छ. लोनको भार अनावश्यक बोक्नु हुँदैन. अब अनुदानकै रूपमा केही आउँछ भने त अब त्यो त अनुदान
1: विगतका सरकारले जलवायु परिवर्तनका नाममा त्यसलाई रोकथाम गर्नका लागि लोन समेत लिएका छन्,
0: लोन समेत लिएको पाइयो.
1: यो सरकारले नलियोस्, लियो भने नागरिकका माथि देशका माथि अपराध
0: हुन्छ. किनभने तपाईँको हामी माथि यो अब जलवायु परिवर्तनको नकारात्मक असर परेको छ, अन्याय भएको छ, त्यो अन्यायमाथि फेरि अर्को अन्याय सरकारले थप्नु चाहिँ हुँदैन. बरु चाहिँदैन भन्नुपर्छ, त्यो जुन कुरामा चाहिएन. अब यसलाई हामीलाई क्षतिपूर्तिकै रूपमा लेखेर दियो भने होइन भने यो चाहिँ क्षति भएको छ भनेर अब कुनै सरकारले यो क्षतिपूर्ति दिउने यो त अब फेरि परम्परा बस्छ, दिनु हुँदैन भन्ने आवाज पनि उठाइरहेछन् ठुला राष्ट्रहरूले. अब हामीले भन्दा हाम्रो फेरि पत्रहरूमा वरपर हामीले गएकोमा के देखिन्छ भने अमेरिका, चिन, भारतको कारणले गर्दा हामी कहाँ यस्तो भयो भन्ने आवाज उठाएको छ. अब उनीहरू पनि मुरमुरिएर बसिहाल्छन् भित्रभित्र होइन. त्यसले गर्दा त्योभन्दा पनि एउटा ओभरअल विश्वमा परेको नकारात्मक असरमा चाहिँ विश्व समुदाय ठुला राष्ट्रहरू नै यसको जिम्मेवार हुनुपर्छ र यसको क्षतिपूर्ति चाहिँ अब जुन यो लस एन्ड ड्यामेज फन्डले मात्र पुग्दैन, त्यसमा के फन्ड बढाउनु पऱ्यो, त्यो अनि हामीले पनि त्यसमा अध्ययन गरेर यो कारणले यस्तो भएको हुनाले यति फन्ड चाहिन्छ भनेर आवश्यक हुनाले माग्न चाहिँ छोड्नु हुँदैन अधिकारको रूपमा. चाहे अब पछि अब त्यो भनौँ क्षतिपूर्तिको रूपमा नआए पनि डोनेसनको रूपमा आयो या ग्रान्टको रूपमा आए पनि त्यो स्वीकार्नुपर्ने अवस्था छ हाम्रो देशको चाहिँ भनौँ न अहिलेसम्मको चलाइ त्यस्तो किसिम देखिया हुनाले ऋण चाहिँ कुनै हालत पनि.
1: डाक्टर साहब, यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो र जलवायु न्यायसँगै वातावरणीय न्यायमाथि बुझिने गरी हामीलाई बताइदिनु भयो. यहाँलाई धेरै धेरै धन्यवाद.
0: हजुरलाई पनि धन्यवाद. बोलाएर दुई शब्द बोल्ने मौका दिनुभयो.
1: हजुर, आदरणीय दर्शक, कार्यक्रम पुनश्चमा आज हामीले जलवायु एवं वातावरणीय न्याय के हो र नेपालले विशेष गरी भोटेको सीमा आएको बाढी र त्यसमाथिको क्षतिपूर्तिका बारे अन्तर्राष्ट्रिय मञ्चमा कसरी आफ्नो उपस्थिति जनाउनुपर्छ र क्षतिपूर्तिको माग कसरी गर्नुपर्छ, मूलत यी र यस्तै प्रश्नमाथि केन्द्रित रहेर छलफल गऱ्यौँ. छलफलमा हुनुहुन्थ्यो एकजना पूर्व न्यायाधीश तथा वातावरणविद डाक्टर रवि शर्मा अर्याल. कार्यक्रम हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छौँ. नमस्कार.

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको स

खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, अ रियल साउन्ड अफ लाइफ।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ

0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।
1: बाबा मलाई स्कुटर किन्दिस न,
2: पैसाको चिन्तै नगर, भोलि भइहाल्छ।
3: खाएको पैसा तिर्नु पर्दैन, न फोन उठाउँछस्, ए खाएको पैसा तिर्नु पर्दैन,
4: नबोल भोलि भइहाल्छ।
3: तेरो भोलि आएन भने पख्नु।

0: ढाका सबै जुडी माटी पारो, मेरो त केही छैन घर। बुढी कोठा र किच किच किच किच छिटो पैसा दे मेरो,
1: भोलि भइहाल्छ, भोलि भइहाल्छ।

सबैका मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
3: सङ्गीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
4: दुनिया भरिका श्रोताहरूको रोजाइ
3: अब हरेक समय हरेक ठाउँमा
4: तपाईँको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

नेपाली जीवन शैलीसँग जोडिएको हाम्रो पात्रो एप हरेक नेपालीको डिजिटल साथी हाम्रो पात्रो एप पात्रो तिथि चाडपर्व राशिफल समाचार र धेरै उपयोगी सेवाहरू अब एउटै एपमा देशमै हुनुहोस् वा विदेशमा आफ्नो संस्कार र समयसँग सधैँ जोडिरहनुहोस् आजै डाउनलोड गर्नुहोस् हाम्रो पात्रो एप तपाईँ यति बेला सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

Yoho Global Online Radio. अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। You are listening Global Online Radio.

यो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरु को रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

यो हो ग्लोबल अनलाइन रेडियो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो।

0: दशमी नमस्कार, म ठाकुर बेलवासे। कार्यक्रम पुनश्चमा यहाँलाई हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीले जलवायु न्यायका बारे कुराकानी गर्छौँ। कुराकानीका लागि एकजना वातावरणविद एवं पूर्व न्यायाधीश डाक्टर रवि शर्मा अर्याललाई आमन्त्रण गरेका छौँ। हामीसँगै हुनुहुन्छ पूर्व न्यायाधीश तथा वातावरणविद डाक्टर रवि शर्मा अर्याल। उहाँलाई स्वागत गरौँ। डाक्टर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। लामो समयदेखि यहाँ जलवायु न्यायका क्षेत्रमा काम गरिरहनु भएको छ, त्यसो त यहाँको एक्सपर्टिज, यहाँको विज्ञता वातावरणमाथि पनि छ। संयोग यस्तो भयो कि जलवायु परिवर्तनका कारण नेपालले निकै ठुलो जनधनको क्षति बेहोर्नु परेको छ, रसुवा भोटेघुसीको बाढीका कारण। यही बेला तपाईँसँग यो संवाद गर्दैछौँ हामी। र विज्ञहरू, जानिफकारहरू के भन्दैछन् भने ठुला राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ भन्दै पनि छन्। यो भने चाहिँ के हो डक्टर साहब? यसैलाई जलवायु न्याय भन्ने हो कि? अलिकति बुझाइदिनुहोस् न।
1: अब पहिला क्लाइमेट जस्टिस भनेको के, अर्थात् यो वातावरणीय न्याय भनेको के भन्ने अलिकति कुरो गर्नु उपयुक्त होला जस्तो लाग्छ। वातावरणीय न्याय भनेको कस्तो भने, यो पृथ्वीमा बस्ने सबै प्राणीलाई एउटा वातावरणीय हिसाबले न्याय पर्नुपर्छ भन्ने किसिमले चाहिँ स्थापित गर्ने चिज हो। अब यसको लागि चाहिँ

0: हुन्छ भने अब विगतमा भएका भनौँ न यो प्रदूषणहरू या यो वन वातावरणहरूको बढी युजेस ग्रिन हाउस ग्यास इमिसनहरू जसले बढी गरेका छन् तिनीहरूको कारणले गर्दाखेरि हामी जस्ता साना राष्ट्रमा बस्ने या टापु राष्ट्रहरूमा रहेका राष्ट्रहरूलाई चाहिँ एउटा अन्याय परेको छ त्यसले गर्दा त्यो अन्याय पर्नु हुँदैन र क्लाइमेट चाहिँ जस्टिस हुनुपर्छ अर्थात् जस्तो जसरी कानुनमा एउटा वातावरण कानुनमा एउटा के छ भने यो जसले चाहिँ काम गर्छ त्यो जसले जसको कारणले गर्दा त्यो असर परेको हुन्छ त्यसले पे गर्नुपर्छ पोल्युटर पे प्रिन्सिपल पनि हुन्छ पोल्युसनमा हेर्ने
1: वातावरण प्रदूषण जसका कारण हुन्छ
0: उसले पे गर्नुपर्छ भने पोल्युटर पे प्रिन्सिपल
1: पनि अन्तर्राष्ट्रिय प्रिन्सिपल
0: एकदम स्थापित प्रिन्सिपल हो भने जस्तै यो क्लाइमेट जस्टिसमा पनि वातावरणीय न्याय पर्नुपर्छ किनभने तपाईँको वातावरणमा जस्तो नेपालले अहिले उत्सर्जन गर्ने ग्यासकै कुरो गरौँ न नेपालले अहिले विश्वमा उत्सर्जन भएको हरित यो ग्रिन हाउस ग्यास हरित ग्यास जुन भन्छौँ यसको त हामीले 0.027 मात्रै पर्सेन्ट हामीले उत्सर्जन गर्छौँ त्यो पनि हाम्रो तपाईँले हेर्नुभयो हामीले वातावरणमा असर पारेको के भन्दा तपाईँ डाटाहरू हेर्नुभयो यदि भनौँ न डाटामा लागेर अलिकति अनुसन्धान गरेकै डकुमेन्ट हेर्नु भने हाम्रो सबैभन्दा बढी पोल्युसन हुने भनेको वाइल्ड फायर रहेछ वनमा जुन आगो लाग्छ त्यो कारणले गर्दा जुन किसिमको पोल्युसन डेभलप हुन्छ एउटा चाहिँ कृषिबाट हुने रहेछ कृषिबाट पनि मलाई अचम्म लाग्यो कृषिबाट कसरी भनेर स्टडी गर्दै हामीले जुन एउटा यो मलहरू प्रयोग गर्छौँ युरिया या भनौँ कृत्रिम टाइपका मलहरू जुन आउँछन् ती त्यसको जुन प्रयोग गर्छौँ या पेस्टिसाइडहरू गर्छौँ हो तिनीहरूबाट जुन चाहिँ किसिमले माटोको चाहिँ जुन आफ्नो पना छ त्यो पना जान्छ र त्यसले चाहिँ
1: प्रदूषण
0: निम्त्याउँछ त्यस्तै वाइल्ड फायर भने जङ्गलमा जुन आगो लाग्छ हाम्रो कन्ट्रोल नियन्त्रण गर्ने हामीसँग ठुलो साधन छैन त्यसले गर्दा जुन पर्छ हो त्यो दुइटा प्रमुख हाम्रो चाहिँ योगदान भनेको त्यति हो अब अरू भनेको भेकलहरू अलिअलि छन् त्यो नगन्य छ त्यसलाई पनि लगायतका
1: सानो
0: छ अब डस्ट पोल्युसन होला अरू किसिमको वायु पोल्युसन यो हवाइजहाजको अलिअलि पोल्युसन होला त्यो त मिक्सचर सबै
1: दिन
0: नगर्ने छ विशेष गरी त्यो पनि 0.027 भनेको एकदमै नगर्ने 1% पनि छ 1% पनि होइन आधाको पनि आधा के भन्यो त्यसलाई 0.27 मात्रै भएपछि त्यसले गर्दा हाम्रो यसमा प्रदूषण गर्ने कार्यमा चाहिँ हामीहरू त्यति चाहिँ देन छैन तर अन्याय पर्ने हिसाबले वातावरणीय न्याय प्राप्त गर्ने हिसाबले वातावरणीय अन्याय चाहिँ हामीलाई बढी परेको छ किनकि हामी त यो हिमाली राज्य अब भनौँ न उत्तरतिर त सबै हाम्रा हिमाल छन् हिमाल अब त्यो हिमाल जुन उत्तरतिर रहेका छन् तिनीहरूलाई इन्ट्याक राख्नुहोला त यो जलवायु यो भनौँ न यो जलवायु प्रदूषणले त त्यसलाई नकारात्मक असर पर्छ अर्थात् यो चाहिँ के छ भने त्यसलाई कन्ट्रोल गर्न त तपाईँको जुन चाहिँ एउटा भनौँ न जलवायु परिवर्तनको कुरो छ त्यसले चाहिँ त्यो जति बढ्छ जलवायु परिवर्तन जति फास्ट हुन्छ त्यति चाहिँ गर्मीपना बढ्छ गर्मीपना भएपछि हिमहरू पग्लिने ढिका भइरहेका हिमहरू पग्लिने त्यसपछि नदीहरू पनि अब भाव बढ्ने अनि फेरि कस्तो हुन्छ भने यसमा चाहिँ हजुरको चाहिने बेला पानी नपर्ने सुक्खा विपत्ता लाग्ने परेपछि बाल्टिन खाना जस्तो पानी आउने यो अहिले जलवायु परिवर्तनको कारणले चाहिँ त्यो एउटा एकदमै असर हाम्रो देशमा पनि देखिया छ अहिले यहाँ अनि अर्को कुरा खण्डी वृष्टि जस्तै यहाँ पानी परेको छ यहाँबाट त पुल तर्नुहोस् पानी नहुन सक्छ होइन पानी अब हल्का मधुर पहिला त के हुन्थ्यो भने एक किसाबले आधा घन्टा एक घन्टा पानी पर्थ्यो साह्रो हुन्छ अहिले त कस्तो भने परेको छैन ठ्याक्क पर्छ एकैचोटि बाल्टिन खाना जस्तो पर्छ त्यसपछि फेरि अलि परेको छैन
1: यो सबै जलवायु परिवर्तनका कारण भइरहेको
0: सबै जलवायु परिवर्तनको असर हो अर्को अर्थमा होइन र अब त्यति मात्रै नभएर हामीले हाम्रो जलविद्युत आयोजनाहरूमा जुन किसिमको एउटा सेडिमेन्टेन्स मेन्सन भन्छौँ जुन सेडिमेन्ट भन्छौँ भनौँ न यो बालुवा गिट्टी माटो जुन छ नि अब यो चाहिँ अहिले टनलहरूमा चाहिँ अहिलेको त विशेष किसिमको अब यो हिसाबले बाढी आयो होइन त्यसको कलमा पनि हामी जाउँला तर अरू बेलामा पनि पहिलाको जस्तो हाइड्रो पावर चाहिँ को एउटा लङ लास्टिङको हिसाब किताबले अब पछिसम्म राख्दालाई चाहिँ अलि रन अफ द रिभरको समस्या देखिया छ किन देखिया छ भने त्यो अब टनेल पनि कति सफा गर्ने, ड्यामहरू पनि कति सफा गर्ने, माटो त्यतिकै बगाएर ल्याउँछ, ढुङ्गा त्यतिकै बगाएर ल्याउँछ, त्यतिकै रिस्की छ होइन। गर्दाखेरि एउटा आइपिसिसीले चाहिँ करिब एक दशक अगाडि एउटा रिसर्च गर्दाखेरि उसले के भनेको थियो भने अब यो तालले हो भने अब यो हिमालहरू बिस्तारै सुक्दै जानेछन् भन्ने किसिमको कुरा आयो, धेरै विवाद पनि आयो त्यसमा। तर पछि रिसर्च हेर्दाखेरि क्रमशः सुक्ने क्रम घट्ने क्रम चाहिँ जारी छ, किनभने हाम्रा ती हिमालहरू पहिला सेतै हुन्थे।
1: हिमाल सुक्दै गयो भने यो मानव बस्तीलाई पार्ने असर चाहिँ के होला? धेरै हुन्छ, त्यो चाहिँ
0: धेरै पार्छ, धेरै असर पार्छ। यो पहिलो सर्वप्रथम त अब हामी यहाँ रहने अब जुन भनौँ न प्राणी जगत छ, बिरुवादेखि लिएर मान्छे समेतलाई,
1: मान्छेको मात्रै कुरा रहेन, प्राणी जगतकै,
0: प्राणी जगत
1: बिरुवाको समेत,
0: बिरुवा समेतको नकारात्मक असर पर्छ। अब त्यसपछि अब जलजीवका कुरा गर्नुहोस्, वन्यजन्तुका कुरा गर्नुहोस्, भोटबिराको कुरा गर्नुहोस्, मान्छेको कुरा गर्नुहोस् होइन। यो पानीकै अभाव हुन थालेपछि त अब हामीले समुद्रबाट ल्याएका पानीलाई फिल्टर गरेर,
1: भनेको हिमाल त मानव सभ्यताका लागि प्राण जस्तो पो रहेछ।
0: एउटा वाटर टावर होइन, यो एउटा एक प्रकारको वाटर टावर हुन्छ, यो फ्रेस वाटरको टावरकै रूपमा यसलाई लिन्छ र यो एकदमै अब हामीले जसरी अहिले भनौँ न उदाहरणको लागि जमिनभित्र भएको पानीकै रूपमा रहेको पेट्रोलियम पदार्थ खाडी राष्ट्रमा हजुर जानुभयो, त्यो झिकेर उनीहरूले बेच्दैछन् नि, भोलि यो हिमाल रह्यो भने त हामी त्यो हिमालको पानी पनि बेचेर बेच्न सक्छौँ नि, व्यवस्थापन गरेर।
1: एकातिर त्यो हो, अर्कोतिर यो वर्षा हुने सन्दर्भ समेतलाई त्यसले
0: धेरै
1: असर पार्दो रहेछ,
0: धेरै असर पार्छ।
1: अघि डाक्टर साहबले खण्डे वृष्टिको पनि कुरा गरिदिनु भयो, बेमौसमी वर्षाको पनि कुरा गरिदिनु भयो, त्यो चाहिँ त्यही हिमालमा परेको
0: असरको कारणले। कारण के हुँदो रहेछ भने जस्तो गर्मी हुने बेला अब भनौँ न अब 22 डिग्री 19 डिग्री सामान्यतः हिमालतिर त 5 डिग्रीको आधारमा हुन्छ, 5 डिग्री हो भने पहिलिन थाल्छ धेरै टपमा त। त्यसले गर्दाखेरि कस्तो हुन्छ भने तपाईँको हिमालमा रहेको जुन किसिमको तापमान छ त्यो वृद्धि हुने बित्तिकै त्यो हिमहरू पग्लिन थाल्छ, हिमहरू पग्लिँदाखेरि अब त्यसमा तापमान बढ्ने बित्तिकै के हुन्छ भने बिस्तारै रिलिज भइराखेको पानी अब तपाईँको तापमान बढ्ने बित्तिकै त घर रिलिज हुने भयो, त्यो रिलिज भएपछि त भएका इन्फ्रास्ट्रक्चरमा जुन किसिमले एउटा भनौँ न यो लेभलमा पानी सिँचाइको लागि पानी आउँछ भनेर राखेकोमा त्यो माटो र ढुङ्गाले गएर पुरेपछि त्यो लेभलमा पानी
1: हिमालबाट झर्ने त्यो ओह्रालो झर्दा त्यसको बेग पनि हुने भयो,
0: बेग पनि हुने भयो, त्यो पानीको लेभलमा त माटोले पुरेपछि त त्यो त सिँचाइको कुलो त तल जाने भयो, पुरिने भयो होइन। अब यदि चाहिँ खनेर लग्यो भने सिँचाइको कुलो माथि पनि पानी तल जाने भयो, त्यसले गर्दाखेरि यसको धेरै किसिमका असरहरू छन् र मानिसमा त पक्कै पनि यसमा त अब धेरै नै हामीलाई त धेरै नै असर पर्छ। नदी किनारमा पहिला एउटा सभ्यताको सुरुवातै नदी किनारमा भएको छ विश्वमा, तपाईँ जहाँसुकै हेर्नुहोस् न, किनभने त्यो पानीको पानी सजिलोसँग एभाइलेबल हुन्छ, खान पाइन्छ पानी भन्ने किसिमले नदी किनारमा सभ्यता सुरु भएको छ। त्यही हिसाब किताबले
1: उत्पादन राम्रो हुने,
0: उत्पादन पनि राम्रो हुने, पानी सिँचाइको लागि पानी तान्न सकिने होइन, त्यसलाई रिपेयर इन राइट्सको रूपमा इस्टाब्लिस गरेको छ। यदि त हजुर चाहिँ यो के अरे वातावरणीय कानुनमा पनि जलस्रोतसँग सम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा तपाईँ जानु भने रिपेयर इन राइट्सको रूपमा इस्टाब्लिस गरेको छ, जो चाहिँ नदी किनारमा बस्नेछ उनीहरूलाई त्यो पानी प्रयोग गर्ने अधिकार दिएको छ। रिपेयर इन राइट्स र एप्रोप्रिएसन थ्योरी भन्ने दुईवटा थ्योरी हुन्छ, त्यसमा दुईवटा स्कुल अफ थट छ होइन। रिपेयर इन राइट्समा चाहिँ नदी किनारमा मजाले आफैले पानी तानेर प्रयोग गर्न सक्ने, अनि एप्रोप्रिएसन राइटमा चाहिँ सरकारसँग अनुमति लिएर अहिले जसरी लाइसेन्स लिएर अर्को ठाउँमा गएर पानी लिइन्छ त्यो चाहिँ एप्रोप्रिएसन राइट हुन्छ। त्यो प्रकारले तपाईँको यसरी चाहिँ सभ्यता सुरुवात भएर यसरी चाहिँ हामीले अहिले पानी जुन किसिमले प्रयोग गरिरहेका छौँ एउटा लाइसेन्सिङ सिस्टमको आधारमा सरकारले चाहे खानेपानीलाई दिएर या गाविसलाई दिएर या जलविद्युत आयोजनालाई दिएर जुन गरेका छौँ त्यसमा चाहिँ नकारात्मक असर पर्छ।
1: डाक्टर साहब अब जस्तो नि यहाँले नदी किनारामा मानव बसोबासलाई मानव सभ्यताको विकासको क्रमसँग पनि जोड दिनुभयो र अन्तर्राष्ट्रिय कानुनले पनि त्यसलाई मान्यता दिएको छ पनि भनिदिनु भयो। नेपालमा चाहिँ सामान्यतया हामीले नदी किनारामा बस्ती बस्नुलाई त्यति राम्रो पनि मान्दैनौँ, लौ नदीका किनाराहरू ओगटे पनि भन्छौँ। नदी किनारामा बस्ती बसाउनुका पनि केही आधारभूत मान्यताहरू त पक्कै छन् होला,
0: छन् त्यसमा जाँदाखेरि चाहिँ कस्तो छ भने हजुरको सामान्यतः हाम्रो देशमा चाहिँ अलिकति परिस्थिति अलिकति भिन्न छ। कस्तो भिन्न छ भने नदी किनारका जग्गाहरू चाहिँ सार्वजनिक कि बगरको रूपमा छ, दर्ता छैन, व्यक्तिगत नाममा दर्ता कमै छन् अनि नदी किनारमा बस्ती हाम्रोतिर किन बस्छन्, एक त पानीको एक्सेस त्यो त छैन छ, अनि नदी किनार अलिक कल्लो उसमा हुन्छ, माथि डाँडा मात्रै गाडी यताउति गाडीबाट या यातायातका साधनहरू जान गाह्रो हुने र माथि धेरै जस्तो वन जङ्गल हुने या अन्य हुने छन् त छ बस्ती माथि पनि, तर के छ भने
1: हामी छैन
0: अनि हामी कहाँ एउटा प्रब्लम के छ भने यो छरिरहेको बस्ती छ, विकासकै कुरो तपाईँ गर्नु भने हाम्रो विकास गर्न धेरै गाह्रो छ, अरू देशमा चाहिँ के हुन्छ भने छरिएको बस्तीलाई एक ठाउँमा ल्याएर सुरक्षित ठाउँमा बरु राखेको हुन्छ, खोला किनारमा राख्नु परेन, सुरक्षित ठाउँमा राखेको हुन्छ अनि सुरक्षित एक ठाउँमा ल्याएर टेलिफोन बत्ती धारा के चाहिन्छ इन्टरनेट सबै दिएको हुन्छ, अब यहाँ त पल्लो डाँडामा दुईवटा घर छ, त्यहाँ पनि पानी पुर्याउनु परेको छ, बत्ती पुर्याउनु पर्यो, टेलिफोन पनि पुर्याउनु पर्यो,
1: बाटो पनि पुर्याउनु
0: परेको छ, बाटो पनि पुर्याउनु पर्यो, अनि त्यसपछि त्यसपछि अनि तपाईँको अब हामीले चाहिँ वन जङ्गल जोगाउँछौँ के गर्छौँ भन्ने कुरै आउँदैन, त्यहाँ त तपाईँको अब डोजरवालाले कहाँ कसरी बाटोलाई नि उसैले निर्धारण गर्छ, इन्जिनियर सिन्जिनियर कामै लाग्दैन होइन, त्यसले गर्दा हाम्रो धेरै यो प्लानिङ पनि हाम्रो यो के भने ह्याबिटेट प्लानिङ भनौँ अर्को हिसाबले होइन, बस्ती बसाउने क्रममा पनि हाम्रो गभर्मेन्टले ध्यान त्यति पुऱ्याएको देखिँदैन, त्यो गर्न सक्यो भने पनि यस्तो किसिमको क्षति जुन भइरहेको छ अहिले त्यसलाई पनि व्यवस्थित गर्न सकिन्छ।
1: अब हिमालमा देखिएको परिवर्तनले अथवा हिमालमा बढेको तापमानले नेपाल जस्ता देशलाई मात्रै असर गर्ने हो कि अहिले चर्चामा रहेको अमेरिका अथवा ठुला राष्ट्रहरूलाई पनि असर गर्ने हो अथवा समग्रमा संसारलाई नै असर गर्ने हो?
0: यो वास्तवमा यो जुन किसिमले जलवायु परिवर्तन भएको छ यसले एउटा राष्ट्र दुईवटा राष्ट्र इन्डिया नेपाल या चाइना अमेरिका भन्दैन, जस्तो त्यहाँ अमेरिकनहरू पनि गएको थिए होइन, इन्डोनेसियन गएको थिए, बङ्गाली गएको थिए, अस्ट्रेलियन गएको थिए, बाडेल त सबैले लग्यो नि उदाहरणको लागि रसुवामा, यसले नकारात्मक असर सबैलाई पर्छ, तर विशेष गरी यसले तुरुन्तै असर चाहिँ पार्ने कस्तो राष्ट्रलाई हुन्छ भने एउटा त अब हामी चाहिँ हाम्रो जस्तो राष्ट्र जुन चाहिँ अब वातावरणीय हिसाबले मात्र होइन कि हाम्रो भौगोलिक जुन बनावट छ हिमाल पहाड रहेका होइन नदी नालाहरू धेरै भएको राष्ट्रमा 3-4 हजारै नदी हामी कहाँ रहने तालहरू त्यत्र रहेकालाई हामीलाई बढी असर पर्छ यतातिर भने, तल समुद्री तटमा गएपछि जुन टापु राष्ट्रहरू छन् उदाहरणको लागि मालदिप्स भने मालदिप्स जस्तो या अरू छरिएका सानसाना टापु धेरै छन् उनीहरू त डुबाउँछन्, उनीहरू त डुब्छन्, यहाँ पानीको भेग बढेपछि हिमालमा रहने पानी समुद्र पुगेपछि त्यसको लेभल हाई हुन्छ र विगतमा यहाँले कतिको याद गर्न सक्छ, विगतमा एकचोटि नेपालले पनि हिम काला पत्थरमा गएर हामी चाहिँ बैठक बस्छौँ, बैठकै बसे
1: सम्भवतः केपी शर्मा ओली नै हुनुहुन्थ्यो
0: प्रधानमन्त्री,
1: चर्चाको विषय भयो
0: त्यतिखेर हाम्रो चाहिँ त्यो बस्यो भने मालदिप्सले पनि के गर्यो भने अक्सिजन लिएर पानीभित्र चाहिँ कैबिनेट राख्यो, मालदिप्सले पनि अब हामी त डुब्छौँ अब अक्सिजन लाएर भए पनि बैठक तल गरौँ भने उसले गर्यो उदाहरणको लागि, भनेपछि यो तल्ला तटका राष्ट्रदेखि लिएर माथिसम्म चाहिँ सबैलाई असर पर्छ,
1: यो चाहिँ पानीको लेभल विग्रहका कारण हुने क्षति भयो, जस्तो अघि सुरुमा डक्टर साहबले बेमौसमी वर्षा हुने खण्ड बिर्सी वृष्टि हुने अथवा पानीको अभाव हुने भन्दैन भने र तापमान बढ्ने त्यो चाहिँ अमेरिकालाई पनि होला रसियालाई पनि होला अथवा समग्र विश्वलाई होला कि नहोला त
0: त्यो सबैलाई हुन्छ, किनभने समुद्र भने त सबै राष्ट्रमा छ टच गरिरहेछ भनौँ न भूपरिवेश ती राष्ट्र बाहेक अरूलाई त टच गरिरहेको छ नि, त त्यो पानीको लेभल समुद्रमा एकतिर मात्रै बढ्दैन सबैतिर बढ्छ, सुनामी हामी कहाँ हिमालबाट आएको बाढीको सुनामी आयो उहाँहरूका समुद्री सुनामी आउँछ होइन आखिरमा, अनि हामी कहाँबाट जस्तो प्योर वाटरहरू अहिले हामीले उनीहरूलाई खाडी राष्ट्रमा पठाउँछौँ, अहिले यहाँ पानी यहाँबाट निर्यात हुन्छ हजुरको बोटलिङ गरेर, पहिला मैले थाहा पाए अनुसार म वन मन्त्रालयमा पनि मैले काम गर्ने बेला मैले देखेको कोरियनले लान्टाङमा आएर पानी उद्योग स्थापना गरेको छ र बोतलिङ नै बोतल नै ती बनाउने बोतलमा ती हिमालको पानी भर्ने त्यो पानी त्यहाँ गएर चाहिँ तपाईँको त्यतिखेरै $50 बिग्रिन्थ्यो आजभन्दा 10 वर्ष अगाडि त्यत्रो महत्त्व हुन्थ्यो, भनेपछि हिमालको पानी भनेको एकदम फ्रेस वाटर एकदम त्यो त भन्ने किसिमले त्यसको आफ्नो महत्त्व थियो, भनेपछि यो असर त सबैतिर पर्छ किनभने बाहिर हिँड्ने पानी जहाजदेखि लिएर समुद्र तटमा जोडिएका सबै राष्ट्रमा खण्डेवृष्टि अमेरिका पनि हुन्छ यहाँ पनि हुन्छ होइन अतिवृष्टि त्यहाँ पनि हुन्छ यहाँ पनि हुन्छ सुक्खा त्यहाँ पनि लाग्छ यहाँ पनि लाग्छ त्यसले त असरले कसैलाई भागिराख्दैन विश्वमा।
1: अब नेपालमा योभन्दा अगाडि पनि हिमताल फुटेका र हिमताल फुटेपछि आएका बाढीका दृष्टान्तहरू छन्, अहिले जसरी जलवायु परिवर्तनका नाममा जलवायु न्याय अथवा वातावरणीय न्यायको चर्चा चलिराखेको छ र नेपालले ठुला औद्योगिक राष्ट्रहरूसँग क्षतिपूर्ति माग गरिनुपर्छ भनेर एक खालको बहस मुखर भइराखेको छ। योभन्दा अगाडि यो ढङ्गको बहस, यो ढङ्गको विषयमाथिको चर्चा चलेको थियो कि थिएन?
0: अब यो सम्बन्धमा चाहिँ मैले जाने बुझेसम्म चाहिँ कस्तो थियो भने, अब जस्तो थामेको घटना होइन, छोरोलमा चाहिँ बचाइयो, थामेको घटना भयो, मेलम्चीको घटना भयो, यसलाई चाहिँ त्यति ठुलो रूपमा लिएको थिएन, त्यसरी चाहिँ जाने हिसाब किताबको गरेको थिएन। तर जलवायु परिवर्तनको कारणले गर्दा नकारात्मक असर परेको छ, यसलाई चाहिँ केही फन्ड ल्याउनुपर्छ भनेर केही डोनेसनहरू चाहिँ आएका छन्।
1: क्षतिपूर्तिको माग गरिया छैन,
0: क्षतिपूर्तिको माग गर्ने त्यसको छुट्टै प्रक्रिया छ, म हजुरलाई भन्छु। क्षतिपूर्ति माग त्यति सजिलो छैन, क्षतिपूर्तिको जुन भन्छौँ नि, भन्न त हामीले क्षतिपूर्ति नै भन्नुपर्छ। यहाँ विगतका सरकारले त के गरे भने, पैसा पाइयो भने लोन होस् कि जे सुकियोस् भनेर ल्याएछन्, लोन त लिने हुँदैन भन्छु। जलवायु परिवर्तनले असर, जलवायु परिवर्तनको असर हामीले भोग्ने,
1: अनि उल्टै
0: हामीले उल्टै त्यो परिवर्तनलाई न्यून गर्नु लोन लिन लाग्यो नि त, अनि हामीलाई चाहिँ जनताले लखड्नुपर्ने थियो।
1: भनेको योभन्दा अगाडि जलवायु परिवर्तनका नाममा यो मुलुकले अर्थात् नेपालले लोन पनि लिएको छ,
0: लोन पनि ल्याएको छ जलवायु परिवर्तन न्यून गर्न भनेर, विश्व ब्याङ्क, कृषि ब्याङ्क, यो एडिबीले लोन ल्याएर स्टडी गर्ने के गर्ने के गर्ने,
1: आफ्नो टाउकोमा मट्टी तेल खनाएर सलै कोर्या जस्तो
0: त्यस्तो किसिमले पनि गरिया छ। त्यसले गर्दा यसपालि चाहिँ अब यो ठुलो पनि छ, यो अलिकति विश्वभरि यसको चाहिँ चर्चा पनि छ। र यो कस्तो छ भने, युएनएफसिसी भन्ने छ, यो युनाइटेड नेसनको क्लाइमेट चेन्ज सम्बन्धी एउटा महासन्धि छ, त्यसले चाहिँ प्रत्येक दुई दुई वर्षमा चाहिँ आफ्नो सभा यो आयोजना गर्छ, र कोप भन्छ जसलाई, कन्फरेन्स अफ पार्टीको मिटिङ भन्छ। त्यो जसरी यो चाहिँ तपाईँको यसको सुरुवात भयो त्यो क्लाइमेट चेन्जसँग सम्बन्धित, त्यसले चाहिँ तपाईँको एउटा दुबईमा आइसकेपछि एउटा पेरिस एग्रिमेन्ट गरेको छ 2015 जुन अहिलेको स्थितिमा 10 भयो पेरिस एग्रिमेन्ट गरे। त्यो पेरिस एग्रिमेन्टमा चाहिँ बल्ल बल्ल एउटा सहमति चाहिँ के गरिएको थियो भने, अहिले विश्वको तापमान धेरै बढ्यो, अरू कुरोमा फेरि ठुला राष्ट्र मान्दैनन्, पैसा दिने कुरोमा यो क्षतिपूर्ति दिने कुरा हुँदैन हुँदैन, कहाँ हुन्छ क्षतिपूर्ति, सबै हामीले प्रयोग गरे, हामीले बनाएको चिज अरूले नि त प्रयोग गरेका छन् नि, त्यसले त प्रयोग गरेपछि त के को क्षतिपूर्ति भने हुन्छ कि? अब उनीहरूको व्याख्या आफ्नै प्रकारका छन्। हामी चाहिँ होइन, तिमीहरू कहाँ उद्योग धन्दाहरू चलाएको छ, तिमीहरू कहाँ चाहिँ हरित ग्यास उत्सर्जनको मात्रा यति यति छ भने डाटा देखाउँछौँ, होइन, अनि हामी कहाँ चाहिँ न्यून छ अनि अन्य चाहिँ हामीलाई भन्ने किसिमले हामी गर्छौँ। त्यसले गर्दाखेरि साना राष्ट्रहरूको समूह, विकासोन्मुख राष्ट्रहरूको समूह होइन, अनि त्यसपछि यो पानीमा डुब्न सक्ने राष्ट्रहरूको समूह, सानसाना राष्ट्रहरूको समूह चाहिँ यो क्लाइमेट चेन्जसँग यो सम्मेलनमा चाहिँ यिनीहरू एट्याच भएका छन्। र विशेष गरी अहिले जुन कुरा उठ्यो क्षतिपूर्तिको कुरो, यो क्षतिपूर्तिको कुरो उठ्दाखेरि चाहिँ कस्तो छ भने, क्षतिपूर्तिको लागि हामीले इन डेप्थ स्टडी र इन डेप्थ डाटा नगरी कन्भिन्स नगरिकन केही पनि हुँदैन। यो मुखारविन्दुले हामीले क्षतिपूर्ति भनेर कराउने चाहिँ हुन्छ,
1: भिन्न पाटो
0: भयो। अहिले हामीले भन्ने के भने, हामीलाई असर परेको छ क्षतिपूर्तिको रूपमा, हामीले चाहिँ अब क्षतिपूर्तिको प्रोसेस गरेर चाहिँ भनौँ न, यसको जुन यो लस एन्ड ड्यामेजको जुन एउटा फन्ड छ, त्यो क्लाइमेट चेन्ज अन्तर्गत एउटा फन्ड छ, त्यो प्राप्त गर्न त त्यसको प्रक्रिया यति लामो छ सर, यति लामो मात्रै होइन कि, त्यसलाई कन्भिन्सिङ एउटा विश्वलाई कन्भिन्स गर्ने किसिमको डाटा कलेक्सन, अब्जर्भेसन, अनुसन्धान सबै किसिमको पर्ने कि, यो हरित ग्यास नै बढी भएर यो चाहिँ यसरी यो मात्रामा पग्यो, यो यहाँ झऱ्यो, त्यसले गर्दा यसकै असर हो भन्ने किसिमले
1: बिन्दुमा
0: कुरा गर्नु पऱ्यो नि। यो हिमाल मात्रै नि, यो हिमाल पनि पहिला छ, यो पनि पढ्नु लाग्छ, त्यो पनि हुन्छ, एउटा मात्र पग्यो भने त अरू किन पग्लेन भन्ने कुरो पनि आउँछ सक्ला। अब यहाँ विगताको भोलि इन्डेप्थ नै गयो भने, अहिले अब दया मायाको हिसाब किताबले अलिअलि दिने भने, त्यो पहिला पनि राष्ट्र विभिन्न राष्ट्रले अलिअलि दिइरहेको थियो, पाइरहेको थियो, अहिले पनि अमेरिकाले दिने सुरुमा $5,000 भन्यो, कहिले कहिले $10,00,000 भन्यो, कहिले कति लाख भन्यो, पछि बढाइ त्यो बेग्लै भयो, त्यो चाहिँ एउटा भिक्षा दिए जस्तो किसिमले चाहिँ मात्रै भयो। तर अहिले हाम्रो सरकारले चाहिँ इमिडिएटली के माग गर्ने, यसको त हामीलाई $20 मिलियन क्षतिपूर्ति नै चाहिन्छ मिनिमम भन्ने किसिमले नेपाल सरकारको वन मन्त्रालय र अर्थमन्त्रीले चाहिँ लेखेरै पठाएको चाहिँ मिडियामा पनि आछ।
1: यो माग उपयुक्त हो नेपालका लागि,
0: अब
1: थोरै हो कि धेरै हो कि?
0: त्यो धेरै थोरै हो, किनभने त्यो अहिले पछि पछि आएका डाटा अनुसार त त्योभन्दा त्यसको तिन दुब्बर चाहिँ बढी चाहिँ क्षति भएको छ भन्ने किसिमको छ। उहाँले पनि भन्ने होला हाललाई भन्ने शब्द एउटा राख्नुभएको छ, हाललाई $20 मिलियन भन्ने किसिमले राख्नुभएको छ क्षतिपूर्तिको रूपमा हुन छ। अब साना राष्ट्रहरू, पानीमा डुब्नु लागेका राष्ट्रहरू या अरू अब यो भनौँ न भूपरिवेष्ठित राष्ट्रहरूले त हामीलाई एकबद्धता हामी चलाउँछ, हामी फरवर्ड गर्छौँ भनेर उहाँहरूको विज्ञप्ति पनि अहिले
1: आइरहेको,
0: तर विज्ञप्ति निकाल्नु, तर त्यो उनीहरू डिसिजन मेकर होइन मात्रै होइनन् भनौँ,
1: उनीहरू त हामीलाई सहानुभूति देखाउने राष्ट्र नै हो।
0: अब नेपालमा त के परेको छैन, अब हामीलाई दिने भयो पैसा भन्ने पनि एउटा खबर आएको छ, ठिक छ, पोजिटिभ छन्, उनीहरू छलफल गर्दैछन्, बोर्ड हुन्छ त्यसको निर्णय हुन्छ, त्यसमा पनि जम्मा $4 मिलियन कि कति मात्रै छ त्यो फन्डमा, त्यो फन्डले मात्रै पर्याप्त हुँदैन, त्यस्तो विश्वबाट फिलिपिन्सले कति मागिरहेछ, अर्को राष्ट्रले कति मागिरहेछ, फिलिपिन्स पनि त्यही समस्या छ। यो जलवायु परिवर्तनको असर उता समुद्री राष्ट्रमा उदाहरणको रूपमा हेर्ने भने फिलिपिन्समा सबैभन्दा बढी छ, मालदिव त डुब्ने नै अवस्था पुगिसकेको छ कतिपय टापुहरू, होइन, त्यसले त माग चाहिँ धेरै ठाउँबाट भएको छ। तर मूल कुरो यो त्यसलाई लिनको लागि त्यसको प्रक्रिया, त्यसको अध्ययन अनुसन्धान, त्यो डाटा सबै गएर प्रमाणित गरेर त्यसको लङ प्रोसेसबाट आउने एउटा कुरो भयो, त्यो क्षतिपूर्तिकै रूपमा चाहिँ आउनुको लागि। अब होइन, क्षतिपूर्ति त प्रोसेस गरौँला, किनभने अहिले पनि विभिन्न सभासदहरूले संसदमा पनि यो कुरो विज्ञानलाई ल्याएर के उठाएछन् भने यसको स्टडी हुनु पऱ्यो, राम्रो इन्डेप्थ स्टडी हुनु पऱ्यो, कति ठ्याक्क कति क्षति भयो, कसरी भयो, के भयो, किनभने यहाँ सुरुमै आउनेलाई एउटा कस्तो न्युज आउँछ भने हामी कहाँ अलिकति न्युज पनि कन्ट्रोभर्सियल आइदिन्छ क्या, त्यो त भूकम्प आएर चाहिँ त्यो चट्टान खसेर भएको भनेर आइदियो, अनि पछि अमेरिकन यो चाहिँ सेटेलाइटसँग सम्बन्धित एउटा संस्था सेटेलाइट हेर्ने संस्थाले चाहिँ भने भूकम्प पहिला आएको होइन पछि आएको। अब यो हुन पनि के भएको देखिन्छ भने यो अहिले यही रसुवाकै कुरा गरौँ, रसुवाको हाइटबाट खसेको देखिन्छ, अनि त्यो खसेपछि त्यो तल बद्रिनाले
1: पानी
0: छचल्कियो पनि भूकम्प जस्तो हल्का कम्पन पनि आएको, भूकम्प आएको होइन भनेर भनेको छ। त्यो आएपछि त
1: त्यो हिम चट्टानको बज्राइले त्यो हल्लियो
0: हल्लियो र त्यो हिम पनि हिम माथि जमेको एउटा हिमले ढाकिएको चट्टान नै खस्दाखेरि अब हिम समेत के अरे हिउँ समेत खस्यो, हिउँको ढिका समेत खस्यो भनौँ न अर्को अर्कोमा, त्यसपछि त्यो सुरुवात भएर क्रमशः त्यसले विनाश गर्दै गर्दै गर्दै गर्दै त्यसको सुरुको बिहेले विनाश गर्दै गर्दै गर्दै तलसम्म आएर भएको भन्ने किसिमले सरस्वती।
1: डाक्टर साहब, अब विशेष गरी जलवायु परिवर्तनको बढी सरोकार राख्ने संस्था, अन्तर्राष्ट्रिय संस्था कोप, जसको नियमित सम्मेलन पनि भइराखेको छ, नेपालका तर्फबाट सरकारको प्रतिनिधित्व पनि हुन्छ, जलवायुसँग सरोकार राख्ने अध्ययन गर्ने अध्येताहरूको पनि प्रतिनिधित्व भइराखेको हुन्छ, पत्रकारहरूको पनि ठुलो जमात त्यहाँ गइराखेको हुन्छ। नेपालका लागि नेपालका अधिकारीहरू घुम्छन्, जान्छन्, आउँछन्, पत्रकारहरूले पनि देख्छन्, आउँछन्, सरकारवालाहरूका लागि पनि केही दिनको रमाइलो हुन्छ मात्रै भएको छ कि त्यो उपस्थितिले नेपालका सन्दर्भमा केही फाइदा पनि भएको छ, केही लाभ पनि भएको छ?
0: अब लाभै चाहिँ प्राप्त भएको त्यति छ भनेर त 100% भन्न सक्दिनँ, प्रयास चाहिँ नेपालबाट चाहिँ केही भएको देखिन्छ। अब यो हजुरले भन्नुभएको जुन UNFCCC को सम्मेलन छ, यो वास्तवमा रेगुलरली भइरहेछ प्रत्येक वर्ष, होइन, अब यसमा नेपालको तर्फ राख्नुपर्ने एजेन्डाहरू चाहिँ टाइमली हामीले त्यसमा राख्नुपर्ने हुन्छ,
1: राखिएको छ कि छैन
0: राख्नलाई हामीले चाहिँ एउटा हाम्रो हिमाल पहिलिरहेछ भन्ने किसिमको सगरमाथा संवादमा एउटा पास गरेर एउटा एजेन्डा चाहिँ त्यसरी बेला बेलामा राख्न प्रयास गरियो र भूपरिवेष्ठित राष्ट्रहरूको समूहलाई लिड गर्ने भनेर नेपालले प्रयास चाहिँ गरेको छ, त्यसमा गरेको छ, होइन, त्यस्तै यो समुद्रमा पनि पानी प्रणाली बनाउनु परेको छ, उहाँहरूको पनि एउटा समूह मिलाएर केही आवाज उठाउन प्रयास चाहिँ गरेको हुन्छ, तर त्यसबाट लाभै सिधा लिन चाहिँ सकेको छैन। त्यसको लागि चाहिँ अब अलिकति मैले अघि भनेकै कुरो फेरि फर्किनुपर्छ, हामीले कुनै पनि कुरो विश्व समुदायबाट लिनको लागि अब दानको हिसाबले सामान्य मागेर पाउने एउटा कुरो भयो, आफ्नो राइट्सको रूपमा इस्टाब्लिस गरेर लिनलाई है तपाईँले त्यसमा चाहिँ तपाईँले अध्ययन गर्नु पऱ्यो, अनुसन्धान गर्नु पऱ्यो, त्यो कुरो इस्टाब्लिस गर्नु पऱ्यो। उदाहरणको लागि यहाँ चित्त कति बढिया छ हेर्न त, अहिले हेर्ने भने चित्त बढेछ, अब हामीले चित्त बढेछ चित्त मार्न चाहिँ दिनुपर्छ, यसलाई डाउनलिस्ट गर्नु पऱ्यो साइटिस अनुसार भनेर भनिन्छ, होइन, तर विश्वले भन्छ खोइ त भन्छ, अनि हामीले अध्ययन चाहिँ नगर्ने होइन, बालाजुमा यहाँ चित्त बढ्यो यहाँ चित्त बढ्यो भनेर त अब इन्टरनेसनल कम्युनिटी त कन्भिन्स
1: हुँदैन.
0: गैँडाको पनि दिएको छ उनीहरूले अनुमति, गैँडा मार्न पनि लाइसेन्स दिएको छ. दुईवटा सिङ्गमाको गैँडा अफ्रिकन पनि मार्न दिएको छ, कोटा दिएर दिन्छ. किनभने अब गैँडा मार्न अब के छ भने साइटिस अनुसार चाहिँ अब यो विषय अन्तर हुन्छ, म धेरै जान्न. अनुसूची 1, 2, 3 भन्ने छ. एकमा अबको केही छुनै पाइँदैन.

0: आफै केही पनि ट्रेडै गर्न पाइँदैन. दुईमा भएको ट्रेड गर्न पाइन्छ, लिमिटेड ट्रेड गर्न पाइन्छ. तिनमा भएको आफ्नो राष्ट्र भइहाल्छ. त्यो चितुवा एकमा छ, त्यो चितुवाको सङ्ख्या यत्रो बढिया छ. आजसम्म वन मन्त्रालयले हामी देशमा चितुवा यो कारणले यति बढिया छ, यति छ, यसलाई चाहिँ व्यवस्थापन गर्नु पऱ्यो, यस सिकारलाई खोल्नु पऱ्यो या यसो गर्नु पऱ्यो भनेर प्रस्ताव लान सकेको छ. किनभने प्रस्ताव लाने पनि कस्तो हुन्छ भने, यसमा भने जस्तो प्रस्ताव लाने पनि कस्तो हुन्छ भने, त्यो सम्मेलन हुनुभन्दा 120 दिन अगाडि यहाँको अध्ययन अनुसन्धान सब गरेर एउटा अथेन्टिक निकायबाट, अथेन्टिक दौरले इन्टरनेसनल साइन्टिस्टसँग बसेर अध्ययन गरेर हो भन्ने किसिमको विश्वसनीयताको आधारमा त्यो प्रस्ताव त्यहाँ जानुपर्छ. त्यो चाहिँ अनि सभामा त्यसलाई पेस गरेर निर्णय हुन्छ
1: भने कोपको सभामा,
0: कोपको सभा, साइन्टिस्टको कोपकोमा, जस्तो वन्यजन्तुकोमा भने चाहिँ यसको पनि त कोपमा, यसमा पनि यसको कोपमा पनि आवाज त हामी उठाउँछौँ. अहिले गएर पनि आवाज उठाउँला त्यो कुरोमा, होइन?
1: तर
0: त्यो कन्भिन्स गरेर पैसा ल्याउनलाई त्यसले पुग्दैन, त्यसले होइन, त्यो मागिरहेछ, त्यो अन्यन्य भएर छ, अलिकति दिउँ भनेर पैसा दिने ल्याउने.
1: तर हाम्रो अधिकारलाई बाध्यकारी ढङ्गबाट स्थापित गर्न,
0: स्थापित गर्न हामीले त्यो अध्ययन
1: मागेर निरीह भएर ल्याउन हामी बाँच्न गाह्रो भयो भनेर अर्थ छैन,
0: त्यस्तो छैन. त्यसो गएर केही पैसा त आउला
1: आउला,
0: तर मेरो भनेको होइन, हाम्रो अधिकारै हो यो. यो लस एन्ड ड्यामेज अन्तर्गत हामीले पाउनुपर्ने यो हकै हो भनेर गर्न त हामीले पनि अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्छ, सबै डकुमेन्ट तयार.
1: अध्ययन छैन डाक्टर साहबको,
0: अब अध्ययन चाहिँ खासै छैन, त्यो पेस गर्ने हिसाबले अध्ययन चाहियो नि. त्यसै पत्रकारहरू गएर लेखेको या एउटा सानो टोली गरेर एउटा पाटोको लेखेर त भएन, किनभने देशलाई धेरै क्षति भएको छ नि त. यो लेन्दे खोलाको जुन अहिले बाढी आयो नि, अब त्यसको त डेप्थ अध्ययन पऱ्यो. त्यो कसरी सुरुवात भयो, कहाँबाट भयो, कति पानी आयो, कति घनत्व आयो, कहाँ कुन कुन क्षेत्रमा कति हानि गऱ्यो, कुन हाइड्रो पावरमा कहाँबाट पस्यो, कसरी भयो, फोटोग्राफी त्यसलाई समर्थन गर्ने हरेक कुराहरू यताति भएर त्यसपछि हामीले पेस गर्नु, त्यसलाई फेरि प्रोसेस पनि लाग्छ, टाइम पनि लाग्छ. त्यो आज भनेर भोलि भनेर पर्सि भनेर,
1: तर त्यो समयको प्रारम्भ त हामीसँग घरकी पनि सक्यो कि भन्ने स्थिति हुन सक्छ नि त.
0: बिस्तारै
1: समय लाग्ला, एक वर्ष लाग्ला अध्ययन गर्न, तर अध्ययनको बिन्दु त भदौ 10 गते साँझदेखि सुरु हुनु पर्यो.
0: एउटा त्यो अब यसमा त्यो लस एन्ड ड्यामेज अन्तर्गत 3-4 प्रकारले पैसा दिन सकिन्छ. एउटा यो क्षतिपूर्तिकै रूपमा जाने चाहिँ यो एउटा भयो. अर्को तुरुन्तै त्यो वातावरण हिसाबले नकारात्मक असर परिहाल्दा पनि उनीहरूले बोर्ड निर्णय गरेर सर्टेन फन्ड, लिमिटेड फन्ड, थोरै थोरै त्यो दिन सक्ने किसिमको पनि व्यवस्था छ. तर दिया चाहिँ छैन, फेरि दिया चाहिँ कसैलाई पनि त्यति दिएको छैन. त्यसले गर्दा हामीले प्रयास गर्नु राम्रो सरकारले, र अहिले पनि यो जुन किसिमको आवाज अहिले उसमा युएनमा उठाउने भन्ने जुन किसिमको कुरो छ, त्यो त्यसलाई सकारात्मकै भन्नुपर्छ.
1: जस्तो नि त्यो अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले जलवायु परिवर्तन र त्यसका असरमाथि टेकेर क्षतिपूर्ति लिनका लागि ठ्याक्कै के गर्नुपर्छ बुझ्ने गरी छोटोमा भन्नुहोस् न.
0: सबैभन्दा पहिला त यो उहाँहरूले अहिले सुरुवात गर्ने सिचुएसनमा एउटा चिठी लेख्नु, त्यो सामान्य जानकारी मात्रै
1: भयो,
0: जानकारी जस्तो भयो. त्यसको आधारमा केही अब उहाँहरूको दया मायाले या बोर्डले निर्णय सर्टेन कैसा त्यो अब 20 मिलियन मागेको छ, त्यसमा केही चाहिँ दिन सक्ने, त्यो एउटा बाटो हो. तर अहिले तुरुन्तै हामीले गर्नुपर्ने चाहिँ फिल्ड लेभलमै एउटा टिम पठाएर त्यहाँ स्टडी गरेर रिपोर्ट चाहिँ इन्टरनेसनल लेभलको कन्भिन्सिङ रिपोर्ट तयार गर्न,
1: त्यसमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको आवश्यकता पर्छ.
0: किनभने यसको विश्वसनीयताको कुरो पनि हुन्छ, अन्तर्राष्ट्रिय पर्छ, विश्वसनीयताको कुरा हुन्छ, होइन? अब यहाँ कतिपय कस्तो इआइए गरेर जस्तो हुन्छ, यी कोठामा बसेर उहाँ चाहिँ उसको के भन्छ निजगढको इआइए लेखाएको थियो क्या एउटाले, त्यो लेख्नाले के भयो थाहा छ हजुरलाई? त्यो लेख्नाले के भयो भने यहाँ अन्नपूर्ण हाइड्रोको एउटा इआइए गरेर जस्तो कम्पनीले त्यसरी ल्याए, कपी पेस्ट गऱ्यो, यताउति गऱ्यो, सबैतिर हटायो, निजगढ विमानस्थल भनेर लेख्यो, लास्टमा बिचमा कपी पेस्ट गर्दा एउटा अन्नपूर्ण हाइड्रो चाहिँ भित्र छुटेछ. त्यो कुरो कसैले देखेन, जब विवाद भएर अदालत गएपछि अनि अदालतले पढ्दा त इआइए त भित्र अन्नपूर्ण हाइड्रो पावर पनि छ भन्छ, त्यस्तो किसिमले हुन्छ. त्यसले गर्दा ट्युनु बसेर हुँदैन भन्नु खोजेँ मैले.
1: नेपालले अहिले जस्तो संयुक्त राष्ट्रसङ्घको प्रतिनिधि पनि मगाउन सक्ने, कोपको पनि प्रतिनिधि मगाउन सक्ने,
0: भनौँ विज्ञहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ रहेर यसलाई चाहिँ अलिकति अब जियोलोजिस्ट चाहियो, किनभने त्यसको माटोको फर्मेटलाई, त्यस्तै हिमालसँग सम्बन्धित मान्छेहरू हुन सक्छन्, होइन? विज्ञको एउटा टोली निर्माण गरेर सुरुवात चाहिँ गर्नुभयो, त्यसपछि अन्तर्राष्ट्रिय सहयोग आइहाल्छ यसमा. किनभने अब यो फन्ड ल्याउने कुरोमा, उनीहरूलाई कन्भिन्सिङ गर्ने कुरोमा हामीसँग विशेष गरी रिसर्च गरेर त्यो अध्ययनले यति नै क्षति पुर्याए पुर्याएको छ र यति क्षति पुर्यायो त्यसले गर्दा यो यो कारणले पुर्यायो भन्ने
1: क्षतिपूर्ति दाबी गरेर प्राप्त गर्न त्यति सजिलो चाहिँ रहेन
0: छैन छैन सजिलो छैन अब त्यसले गर्दाखेरि यसको प्रोसेस लाग्छ प्रोसेस चाहिँ सुरु गर्नुपर्छ
1: असम्भव छ कि छैन
0: छैन असम्भव त अब प्राप्त नभएसम्म चाहिँ आशा गर्नुपर्छ अप्टिमिस्टिक हुनुपर्छ अब सम्भव असम्भव चाहिँ अब हाम्रो मेहनतमा भर पर्छ
1: हजुर डाक्टर साहब अब यति बेला मुलुकका प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने नजाने निकै रस्साकसीको विषय बन्यो अन्तत प्रधानमन्त्रीज्यू जान तयार हुनुभयो अर्को खुसीको समाचार प्रवाह भयो संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका प्रधानमन्त्री जानुको अहिले निकै चर्चाको मुख्य विषय र सान्दर्भिकता भोटेको सीमा आएको बाढीले अझ बढी पुष्टि गर्छ हाम्रा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा गएर भोटेको सी बाढीको विषयलाई महत्त्वका साथ उठाउने कि अरू कुनै विषय उठाउने कि यो विषय कतिको महत्त्व हुनसक्छ त्यो मञ्चका लागि
0: त्यो मञ्चको लागि यो अब उठाउनु पर्ने विषयमध्येको एक विषय चाहिँ हुन्छ
1: यही पहिलो नम्बरको हुन्छ
0: अब अहिलेको अहिले जुन जल्दो बल्दो विश्वले जुन चाख राखेको हिसाब किताबले एक नम्बरमा पनि पर्न सक्छ एक दुई तिन भने त क्रमसङ्ख्याको आवश्यकता हुन्छ तर विशेष गरी उहाँले चाहिँ हाम्रो जस्तो एउटा विकासोन्मुख राष्ट्रहरूको विकासोन्मुख राष्ट्रहरूलाई उत्थान गर्ने सिलसिलामा या यिनीहरूलाई सपोर्ट गर्ने सिलसिलामा देशमा देश निर्माण गर्ने सिलसिलामा अन्तर्राष्ट्रिय सहयोगको लागि चाहिँ प्रायोरिटी दिने चाहिँ साइड बाई साइड त्यसको नकारात्मक असर यस्तो पनि परेको छ भनेर अझै उदाहरणको रूपमा रसुवागढीलाई पेस गरेर अनि त्यसको आधारमा चाहिँ गर्दाखेरि जस्टिफाई बढी हुन्छ र हामीले अन्तर्राष्ट्रिय सहयोग बढी जुटाउन सक्छौँ र हाम्रो उपस्थिति पनि एउटा फ्रुटफुल हुन्छ भनौँ न प्रधानमन्त्रीको लेभलमा त्यहाँ गएर त्यो बोल्दाखेरि पनि अनि एउटा देशलाई हित पुग्ने किसिमका
1: जलवायु परिवर्तन र त्यसका नकारात्मक प्रभावमाथिको विषय उठान गर्ने एउटा उपयुक्त अन्तर्राष्ट्रिय मञ्च संयुक्त राष्ट्रसङ्घको महासभा हो
0: यो पनि हो तर यो योभन्दा यो योसँग सम्बन्धित विषयमा त अझै त्यो युनाइटेड नेसन क्लाइमेट चेन्ज कन्भेन्सन जुन चाहिँ छ UNFCCC त्यसमा पनि यो उठाउनुपर्छ विशेष गरी त्यो सम्बन्धित हुन्छ र त्यो अन्तर रहेको फन्डमा डिफेन्ड गर्न एउटा म त भन्छु एउटा टिमै बनाउनुपर्छ यो जुन पहिला त रिसर्च टिम बनाउनु पऱ्यो डाटाहरू कलेक्सन गरेर सबै चाहिँ यसमा परेका नकारात्मक
1: प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जानु अगाडि नै
0: यो डाटा अलिकति लिन सक्यो भने अति उत्तम भएन भने त्यो भ्याकुममा गएर त्यहाँ बोल्दाखेरि त्यसलाई इस्टाब्लिस गर्न त्यसलाई
1: निबन्ध पढाए जस्तो गरेर भाषण गर्नुले
0: निबन्ध पढाए भन्दिनँ मैले तर मैले मेरो भन्नाले के भने त्यहाँ गएर हामीले अफ फाइन अलिकति बोल्दाखेरि सिम्पेथी त पाइएला किनभने फोटोहरू छ फोटोहरू आफै बोल्छन् तर हामीलाई चाहिँ के डाटा पनि चाहियो के यसको यो कारणले गर्दा यो रिसर्चले यो देखाएको
1: छ सामान्यतया त प्रधानमन्त्रीको टिममा संयुक्त राष्ट्रसङ्घको महासभामा जाने व्यक्तिहरूको नामावली अलिअलि सार्वजनिक भएको छ कतिपयले यही नै यो अथेन्टिक अथवा आधिकारिक पनि भनिरहनु भएको छ कतिपयले अझै आउन बाँकी होला पनि भनिराखिएको छ फेरि पनि उहाँसँगै वातावरणविद यो जलवायु परिवर्तन अथवा वातावरणीय न्याय सम्बन्धी अध्येता तपाईँहरू जस्ता व्यक्ति जानुपर्छ कि पर्दैन कतिको अनिवार्य शर्त हुनसक्छ यो
0: त अब सरकारले निर्णय गर्ने कुरो छँदैछ
1: तर आवश्यक छ
0: तर मैले देखेको अति आवश्यक छ किनभने यसमा वन तथा भू संरक्षण मन्त्रालयमा यसका विज्ञहरू केही छन् यसको क्लाइमेट चेन्जसँग सम्बन्धित डिभिजनै छ त्यहाँ उहाँले पनि होमवर्क सायद गरिरहनु होला अब बाहिरका विज्ञहरू पनि लानुपर्छ सायद उहाँले आफ्नो अब आफ्नो वरपरका या आफ्नो ज्ञानमा भएकालाई पनि राख्नु होला या लान खोज्नु होला के होला त्यो भित्री कुरो अब हामी हामीलाई थाहा
1: सार्वजनिक
0: भएको छैन हामीलाई थाहा हुने कुरो पनि भएन वन तथा भू संरक्षण मन्त्रालयले यसको तयारी गरे होला
1: डक्टर साहबसम्म त्यो प्रस्ताव आएको पनि छैन तपाईँ गइदिनु पर्यो एउटा अनुभवी वातावरणविदका नाताले कानुनविदका नाताले भन्ने चाहिँ छैन
0: म कहाँ छैन भनौँ यस्तो धेरै विज्ञ छन् अनि सायद त्यसले गर्दा सकभर सिस्टमभित्रै ओदामा गाउँमा बस्ने नै मान्छेहरू यसमा जान अग्रसर हुन्छन् र उनीहरूले नै मौका बढी.
1: अनि डाक्टर साहबको सन्दर्भमा जस्तो एक त वातावरणको राम्रो अध्ययन गरिरहनु भएको छ, त्यसमाथि तपाईँ पूर्व न्यायाधीश हुनुहुन्छ, न्यायको झन् ज्ञाता हुनुहुन्छ, वातावरणीय न्यायका माथि कुरा गर्नु पर्यो, त्यसमाथिको कन्भिन्सिङ पावर देखाउनु पर्यो भने तपाईँसँग अलिक बढी रहेछ भन्ने हामी जस्ता सर्वसाधारणलाई लाग्न सक्छ नि त, लाग्छ नि त.
0: तर त्यो पद्मा बस्नेलाई लाग्नु पर्यो, हामीलाई लागेको होइन एउटा कुरो. त्यसले गर्दाखेरि मैले अघिको कुरोमा फेरि आउनु

0: मैले अहिले प्रधानमन्त्रीज्यू जुन चाहिँ त्यहाँ गएर सम्बोधन गर्दै हुन्छ त्यो एउटा त्यसलाई एउटा पोजिटिभ नै हिसाबले लिनुपर्छ. तर मेरो चाहिँ उहाँलाई रिक्वेस्ट चाहिँ के हुन्छ भने यसकोलाई चाहिँ पूर्व तयारी हामीले गरेर जानुपर्छ र एउटा एउटा भनौँ न उहाँको एउटा विज्ञ टिमले रिसर्च छोटो समयमा पनि दुई चार दिनमा पनि गएर त्यसको एक्ज्याक्ट डाटा वन मन्त्रालयले उपलब्ध गराएका त्यहाँबाट प्राप्त हुने डाटालाई एकत्रित गरेर त्यसलाई एउटा चाहिँ प्रेजेन्टेबल फर्ममा एउटा देशको प्रधानमन्त्रीले प्रेजेन्टेबल फर्ममा चाहिँ ल्याएर अनि त्यहाँ प्रेजेन्ट गर्दाखेरि अझै राम्रो हुन्छ. अनि सँगसँगै चाहिँ के गर्नुपऱ्यो भने यो जुन किसिमको अनुसन्धान रिसर्च गर्नुपर्छ यो लस एन्ड ड्यामेज फन्डबाट पैसा लिने सिलसिलामा जुन नेपालले पत्र लेखा हुने छ त्यसको लागि युएनमा लेखेर युएनमा गएर सम्बोधन गरेर त आउँदैन, त्यो आउने चाहिँ यो फन्डबाटै आउने हो, युएनबाट आउला अर्कैबाट. तर हामीले खोजेको चाहिँ लस एन्ड ड्यामेज फन्डबाट खोजेको हो जुन क्लाइमेट चेन्ज छ त्यसको लागि चाहिँ हामीले पनि त्यसमा स्टडी गरेर एउटा टिम बनाएर एउटा कस्तो भने भोलि त्यहाँ गएर बसै गर्नु पऱ्यो भने पनि त्यसलाई चाहिँ कन्भिन्स गर्न सकिने एउटा टिम बनाउनुपर्छ. जस्तो कतिपय मुद्दाहरूमा हामी अदालतै गरेर पनि अन्तर्राष्ट्रिय अदालत गरेर पनि बस गरेका छौँ विगतमा अरू अरू केसमा वातावरणको कुरो होइन अरू अरू केसमा अनि ह्युमन राइटका कुराहरूमा हामीले गरेको छ. त्यस्तो एउटा टिम भयो पब्लिक दुईटिका टिमहरू एक्सपर्टहरू मिलाएर त्यसरी गऱ्यो भने अझै
1: डाक्टर साहब अब
2: हजुर अहिले मानकका रूपमा भोटेको सीको बाढीलाई नै लिउँ. वातावरणीय न्यायका सन्दर्भमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ कि सक्दैन, जाने वातावरण प्रशस्त छ कि छैन अथवा बाटो खुला छ कि छैन?
0: अहिले नै त वातावरणीय अदालतमा जान सक्ने किसिमको अवस्था छैन किनभने अब हाम्रो हामीसँग त त्यसबाट भनौँ न यो जुन वातावरणीय अन्याय जुन अहिले परेको छ अहिले तुरन्त हामीले त्यसमा क्षतिपूर्ति दाबी गर्ने अन्तर्राष्ट्रिय सम्मेलन उठाउने ती कुराहरू छन्. भोलिका दिनमा यो यदि चाहिँ त्यहाँबाट प्राप्त हुन नसकेमा या चाहिँ हामीसँग डाटा र हामीसँग साइन्टिफिक चिजहरू हुँदाहुँदै पनि हामीले के गर्न सकेन भने ती कुराहरू अन्तर्राष्ट्रिय जगतमा उठान गरेर
2: कालान्तरमा नेपाल अन्तर्राष्ट्रिय अदालतमा जान सक्छ. यो मुद्दा बोकेर
0: अदालतमा जान सक्ने स्थिति बन्न सक्छ अहिले त अहिले त्यो अवस्था चाहिँ नबनाऊ तर अन्तर्राष्ट्रिय स्थिति अदालतमा जान सक्ने अन्तर्राष्ट्रिय कानुनले सपोर्ट गर्नुपर्छ किनकि पेरिस एग्रिमेन्ट पनि बाइन्डिङ छैन, युएनएसयुसी कन्भेन्सन पनि बाइन्डिङ छैन, बाइन्डिङ नभइकन अन्तर्राष्ट्रिय अदालत जान गाह्रो हुन्छ. त्यसले गर्दा मैले अन्तर्राष्ट्रिय अदालतको नाम देशमा सकभर एभोइड किन गरेँ भने जब बाध्यकारी जुन महासन्धिहरू हुन्छन् ती महासन्धिलाई यो अनुसार इम्प्लिमेन्ट भएन भनेर जान सहज हुन्छ.
2: अहिलेसम्मका जति पनि सम्झौताहरू छन् ती सम्झौताले
0: बाध्यकारी छैन,
2: अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ भन्ने बाध्यकारी
0: व्यवस्था छैन. यसमा जस्तो उदाहरणको लागि युएनएफसिसी अन्तर्गत 2015 मैले हजुरलाई निवेदन गरेँ यो पेरिस एग्रिमेन्ट जुन भएको छ त्यसले के भन्यो भने सबै त्यसमा चाहिँ बढी राष्ट्रले सही गरेका छन् त्यो एउटा कुरो 195 राष्ट्रले सही गरे के भन्यो भने यो हरित ग्यासको उत्सर्जन चाहिँ अब हामीले घटाउनुपर्छ नभई माल मात्रै पहिले नै अब विश्वबाट चाहिँ मानवता नै लोप हुनसक्छ भन्ने किसिमको कुरोमा कन्भिन्स भएपछि यो युएनएफसिसी कन्भिन्स भएपछि अनि उनीहरूले एउटा पेरिसमा गएर एउटा के एग्रिमेन्ट गर्न सहमत भयो भने यो हरित ग्यास चाहिँ सकेसम्म इन्डस्ट्रियल उसबाट चाहिँ 2% तल राख्नुपर्छ, 2% तल राख्नुपर्छ, अझै सकिन्छ भने चाहिँ 1.5% लानुपर्छ, 1.5-2 बिचमा चाहिँ यो एक दशकमा यसलाई झार्नुपर्छ भनेको नभए त चाहिँ यो 4-5% उत्सर्जन ग्यासको जाने स्पिडमा गइरहेको थियो. अहिले पनि अब घटाउने क्रम चाहिँ अलिकति पोजिटिभनेस चाहिँ देखिया छ त्यो पेरिस एग्रिमेन्टको एउटा नैतिकताको आधारमा एउटा सहमतिको आधारमा त्यो चाहिँ देखिया छ. अब त्यसलाई पनि अब बाध्यकारी नै त भन् के हुनु होइन त्यसले त एउटा अन्तर्राष्ट्रिय सहमतिको आधारमा त्यो हरित ग्यास उत्सर्जन चाहिँ न्यून गर्न चाहिँ प्रयास गरेको एउटा ठोस देखिन्छ. अब अरू कुरो चाहिँ अब एउटा लस एन्ड ड्यामेजको पनि जुन एउटा फन्ड बन्यो त्यो पनि सकारात्मक लिनुपर्छ तर सकारात्मक लिन्छ तर त्यसलाई परिचालन गर्न आवश्यक निर्देशिकाहरू पनि आवश्यकता छ र तिनीहरूको बोर्डलाई कन्भिन्स गर्ने हिसाबले अलि सरल हाम्रो जस्ता राष्ट्रलाई अलि सरल चाहिँ तरिकाले प्राप्त गर्ने माध्यमहरू चाहिँ बन्नुपर्छ जस्तो लाग्छ.
2: बेला बखतमा विश्वका अति प्रदूषणयुक्त सहरमध्ये नेपालको राजधानी काठमाडौँ लाई पनि लिने गरिन्छ. अन्तर्राष्ट्रिय जगतमै त्यो यसबारे समाचारहरू बन्ने गर्छन्. हामीले अघि के कुरा गऱ्यौँ भने जलवायु परिवर्तनमा अथवा वातावरणीय क्षतिका सन्दर्भमा नेपालको योगदान न्यून छ पनि भन्यौँ तर आफ्नै देशको एउटा महत्त्वपूर्ण सहर विश्वकै उदाहरणीय हुने गरी किन प्रदूषण भइराखेको छ?

0: अब यसमा मैले अघि सुरुवातमा पनि अलिकति हामीलाई सङ्केत गरेँ, यो कस्तो भने हामी कहाँ चाहिँ एउटा कुरो त निर्माण कार्यहरू
1: महत्त्वपूर्ण सहर विश्वकै उदाहरणीय हुने गरी किन प्रदूषण भइराखेको छ?
0: अब यसमा मैले अघि सुरुवातमा पनि अलिकति हामीलाई सङ्केत गरेँ, यो कस्तो भने हामी कहाँ चाहिँ एउटा कुरो त निर्माण कार्यहरू जथाभावी ढङ्गले हुने र यहाँ अब एक प्रकारले डोजर खेती नै भन्दा पनि हुन्छ, त्यो एक्सकाभेटर चलाउने एउटा सिस्टम बसिया छ बाटो निर्माण क्षेत्र, र सबैभन्दा प्रदूषणको कारक तत्त्वको रूपमा यो काठमाडौँ सहर चाहिँ मा चाहिँ हामीले पाएको के छ भने यो वाइल्ड फायर नै हो र पेस्टिसाइडहरूको प्रयोग जुन चाहिँ छ यो जस्तो
1: रासायनिक मल
0: मलहरू
1: र जङ्गलमा लाग्ने डढेलो
0: यो प्रमुख तत्त्व हो हाम्रो सिस्टममा। भेहिकलहरूको पोल्युसन अरू पोल्युसन भने यहाँ साह्रै न्यून छ, त्यसले गर्दाखेरि जब तपाईँले त्यो वाइल्ड फायरहरू यो वनमा आग लागेको सुन्नुहुन्छ, चाहे यहाँ हाम्रो ओल्ला डाँडा हुन् पल्ला डाँडा हुन् तर यो त ब्रह्माण्ड त एउटै हो, यहाँ सुरुमा आउनेले त यहाँ पर्छ र त्यो कारणले गर्दाखेरि काठमाडौँ चाहिँ मोस्ट पोल्युटेड, यहाँ अब सेन्सर पनि त्यही किसिमले जडान गरेका छ सेन्स गर्ने सिस्टम, कति बेलामा यो भन्दा पनि पोल्युसन होला नेपालमा तर त्यो सेन्सर जडान नभएको ठाउँ होला, वाइल्ड फायरै टन्न हुने ठाउँमा अन्त सेन्सर
1: नहोला अझै बढी होला
0: अझै बढी होला, तर यहाँ सेन्सरहरू यस्तो जडान भएको हुनाले यहाँ चाहिँ वाइल्ड फायरकै प्रमुख कारणले गर्दाखेरि काठमाडौँ सहर चाहिँ बढी पोल्युटेड भनेर त्यही ताकततिर
1: आउँछ
0: जुन यहाँले याद गर्नु होला।

0: खोलामै
1: असर
0: प्रदूषण गर्दो रहेछ,
1: किनभने तपाईँको त्यो पानी पर्छ, पानी बगिन्छ, त्यही खोलामा जान्छ होइन, त्यो हाल्दाखेरि त्यो उड्या हुन्छ त्यो उसमा।
0: तर दुर्भाग्य राज्यले त्यही रासायनिक मललाई प्रवर्धन गरिराखेको छ, ठुलो लडाइँ छ यसमा। कृषकले त्यही मल पनि पाउँदैनन् राज्यले भनेको। अब अर्ग्यानिक मलका लागि त्यस्तो ठुलो योजना राज्यसँग छैन
1: छैन। अब मलको अभावमा खेती हुँदैन भन्ने छ, पेस्टिसाइडको अभावमा बिरुवा हुर्किँदैन, किरा लाग्छ
0: भन्ने मान्यता, त्यो भाष्य हामीले निर्माण गर्यौँ,
1: भाष्य निर्माण भएको छ। अब त्यसको लागि अर्ग्यानिक किसिमको अब त्यो पेस्टिसाइडहरू, अर्ग्यानिक पेस्टिसाइड भनौँ या अर्ग्यानिक मल हो, त्यसमा विकास गर्न चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। अब अरू मलहरू पनि प्रयुक्त हुन्छन्। मलाई चाहिँ हिजो अस्ति मात्रै पनि मैले देखेँ, एक वर्ष अगाडि पनि देखेँ, मलाई साह्रै पहिला माछा चाहिँ खानुपर्छ, उमेर बढेको लागि खाँदैन, कुखुरा त सुई हाने हाने गरे हुन्छ, के खानु त्यो ब्रोइलर कुखुरा भने जस्तो लाग्छ, माछा त झनै खाँदैन उनीहरू छ
0: किन रहेछ
1: पत्ता लगाउँदै आउँदाखेरि त हामी कहाँ यहाँ आउने मान्छे त जस्तो जनकपुरबाट आयो, कहाँबाट आयो, कहाँ आयो,
0: कलकत्ताबाट आयो,
1: कलकत्ता पनि भन्दैनन्, अझै यहाँबाट आयो भन्छ नि, कहाँ मलेखु माछा भन्छन्, जनकपुरबाट आएको माछा हजुर भन्छन्, बिरानबाट, म त जनकपुर पनि बसेँ, राजविराज पनि बसेँ, कोसी ब्यारेज नजिक पनि बसेँ जागिर खाएर, त्यहाँको माछाले त त्यहीँ पुग्दैन भाइ, नाम मात्रै अलिअलि अलिअलि अक्सिजन दिएका त्यो जिउँदो माछा भन्ने त्यहाँ आउने चितवनबाट आउँछ। र त्यो माछा हुर्काइमा मैले हेर्दाखेरि युरिया मल हालेर हुर्काउँदो रहेछ, माछाको दाना युरिया मल रहेछ, हलक्कको बढ्ने रहेछ माछा पनि, मान्छेलाई नि अब पैसा कमाउँ, म त छक्क पर्ने, यो त युरिया मल त खेत छेतमा हालेको थिएँ थाहा थियो, माछालाई दानाको रूपमा पनि युरिया मल पनि प्रयोग गर्दो रहेछ मिलाएर, यो अहिले पोखरीको माछा खेती हुन्छ भने सब युरिया मल,
0: हामीले आँखा अगाडि देखेको पोखरीको माछा यो जतिको स्वास्थ्यकर के हुन्छ होला खान्छौँ दङ्ग परेर,
1: अनि यसो हेरेपछि त बाबा माछा त झन् डेन्जर रहेछ, युरिया मैले पो खाइ खाइरहेको छौँ हामी त, त्यो माछा हलक्क पाल्न युरिया मलसँग मिसाएर धान, अहिले पोखरीहरू जुन देशभरिका पोखरीहरू सबै थियो, अब होइन तरिकै यही हो हजुर भन्छन्।
0: अब डाक्टर साहबले यो विषय उठान गरिदिनु, त्यो आधिकारिक तथ्याङ्क त मसँग पनि छैन, बिडिसीको दुधमा पनि युरिया हालिन्छ भनेर एक समय मलाई एक बडो जानिबकार मान्छेले बताउनु भयो, त्यो त युरिया हाल्ने पनि ठाकुरजी भन्नुभयो। अब डिडिसी जो राज्यले सञ्चालन गरेको एउटा उद्योग हो, त्यहाँ युरिया हालिन्छ भने व्यक्ति ठाकुरी बेलवासले सञ्चालन गरेको डेरीमा त त्यहाँ एक पाउ हालिन्छ नि, मैले त एक किलो हाल्छु होला,
1: किलो हाल्छ, त्यसले त मलाई माछाको पनि त्यस्तो देखेँ, त्यो त्यसले पनि त पोल्युसन गरिदिनु तपाईँको, अब त्यो पानी सबै पोल्युसन भयो, हेर्नु पोखरीको पानी माछा भयो, मान्छेलाई मान्छेलाई
0: मान्छे नै खराब भयो,
1: मान्छे नै खराब हो, अनि हेरेपछि मलाई एकदम डर लाग्यो, यो त यो अब त खै अब भेजिटेरियन हुँदा पनि बिरुवा सिरुवा मुनि हाले हुन्छन्, अब यो अर्को हुँदा पनि यस्तो समस्या देखियो, के खाने भने जस्तो कहिले काहीँ हुन्थ्यो, अब खेर यो अब जलवायु परिवर्तनको सिलसिलामा मैले देखेको मल्टिपल हिसाब किताबले सबै कुरो जोडिन्छ। अब अहिलेको सिलसिलामा मैले हेर्दाखेरि चाहिँ अब यो ठुलो हामीलाई चाहिँ असहज परिस्थिति निर्माण भएको छ, यसलाई अहिले क्षतिपूर्तिकै रूपमा हामीले माग चाहिँ अब गर्ने नै हो, गर्न चाहिँ त्यसको पूर्व तयारी चाहिँ गर्नुपर्छ, हामी
0: माग्न चाहिँ क्षतिपूर्ति नै माग्नुपर्छ,
1: हामीले फेरि तिमीलाई त यो भएछ कुल भत्किएछ गाउँ भत्किएछ यसो भएछ हाइड्रो पावर भएछ ल हामी चाहिँ यो क्लाइमेट क्लाइमेट चाहिँ ले असर पारेको हुनाले तिमीलाई लोन दिन्छौँ भने त्यस्तो स्वीकार्नु भएन, मेरो एकदम प्रष्ट भने क्लाइमेटको क्लाइमेट चेन्जको इम्प्याक्टमा हामीले लोन लिन लायौँ भने यो चाहिँ जनतालाई सेर्ने काम मात्रै हुन्छ, लोनको भार अनावश्यक बोक्नु हुँदैन। अब अनुदानकै रूपमा केही आउँछ भने त अब त्यो त अनुदान
0: विगतका सरकारले जलवायु परिवर्तनका नाममा त्यसलाई रोकथाम गर्नका लागि लोन समेत लिएका छन्,
1: लोन समेत लिएको पाइयो,
0: यो सरकारले नलियोस्, लियो भने नागरिकका माथि देशका माथि अपराध हुन्छ,
1: अपराध हुन्छ, किनभने तपाईँको हामी माथि यो अब जलवायु परिवर्तनको नकारात्मक असर परेको छ, अन्याय भएको छ, त्यो अन्यायमाथि फेरि अर्को अन्याय सरकारले थप्नु चाहिँ हुँदैन, बरु चाहिँदैन हुनुपर्छ, त्यो जुन कुरामा चाहिएन अब यसलाई हामीलाई क्षतिपूर्तिकै रूपमा लेखेर दियो भने होइन भने यो चाहिँ क्षति भएको छ भनेर अब कुनै सरकारले यो क्षतिपूर्ति दिउने यो त अब फेरि परम्परा बस्छ दिनु हुँदैन भन्ने आवाज पनि उठाइरहेछन् ठुला राष्ट्रहरूले। अब हामीले भन्दा हाम्रो फेरि पत्रहरूमा वरपर हामीले गएकोमा के देखिन्छ भने अमेरिका चिन भारतले भारतको कारणले गर्दा हामी कहाँ यस्तो भयो भन्ने आवाज उठाएको छ, अब उनीहरू फेरि उनीहरू पनि मुरमुरिएर बसिहाल्छन् भित्रभित्र होइन, त्यसले गर्दा

0: त्यो भन्दा पनि एउटा ओभरअल विश्वमा पाएको नागरिकत्व असरमा चाहिँ विश्व समुदाय ठुला राष्ट्रहरू नै यसको जिम्मेवार हुनुपर्छ र यसको क्षतिपूर्ति चाहिँ अब जुन यो लस एन्ड ड्यामेज फन्डले मात्र पुग्दैन, त्यसमा के फन्ड बढाउनु पऱ्यो, त्यो अनि हामीले पनि त्यसमा अध्ययन गरेर यो यो कारणले यस्तो भएको हुनाले यति फन्ड चाहिन्छ भनेर आवश्यक हुनाले माग्न चाहिँ छोड्नु हुँदैन अधिकारको रूपमा, चाहे अब पछि अब त्यो भनौँ क्षतिपूर्तिको रूपमा नआए पनि डोनेसनको रूपमा आयो या ग्रान्टको रूपमा आए पनि त्यो स्वीकार्नुपर्ने अवस्था छ हाम्रो देशको चाहिँ भनौँ न अहिलेसम्मको चलाइ त्यस्तो किसिमदेखि आउनाले ऋण चाहिँ कुनै हालत पनि
1: हजुर। डाक्टर साहब यहाँले आफ्नो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो र जलवायु न्यायसँगै वातावरणीय न्यायमाथि बुझिने गरी हामीलाई बताइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धन्यवाद, म बोलाएर दुई शब्द बोल्ने मौका दिनु भयो।
1: हजुर, आदरणीय दर्शक कार्यक्रम पुनश्चमा आज हामीले जलवायु एवं वातावरणीय न्याय के हो र नेपालले विशेष गरी भोटेको छिमा आएको बाढी र त्यसमाथिको क्षतिपूर्तिका बारे अन्तर्राष्ट्रिय मञ्चमा कसरी आफ्नो उपस्थिति जनाउनुपर्छ र क्षतिपूर्तिको माग कसरी गर्नुपर्छ मूलत यी र यस्तै प्रश्नमाथि केन्द्रित रहेर छलफल गऱ्यौँ। छलफलमा हुनुहुन्थ्यो एकजना पूर्व न्यायाधीश तथा वातावरणविद डाक्टर रवि शर्मा अर्याल। कार्यक्रम हेरेर साथ दिनुहुने तपाईँ दर्शकलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार।